बातमा को घटखा चमा तिमी छौ सोह्र हजार गोलेली त तिम्रै आशा गर्छन् जीवात्मा को घटखा।

0: टाइम मेजरिंग टाइम टेक अहिले ठीक 6 बजेको छ एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
1: रेडियो धारी समय संकेत
2: अहिले बिहानको 6 बज्यो
3: शिवम सीमेंट क्वालिटी को मामला में नो कंप्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा
4: यहाँ सुन्दै हुनुहुन्छ समुदाय को लागि समुदाय को आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने आन्तरिक सुरक्षामा आधा बजेट कटौती
1: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने
0: विकास पुगे पनि रितिदै गाउँ बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान रूपन्देहीमा मौरी पालनमा आकर्षित किसानको संख्या बढ़दै सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन
1: भारतमा सरकार विरूद्ध प्रदर्शनमा कक्रो जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो ईरानमा अमेरिकाको फेरि आक्रमण
0: र एसीसी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित एसिया कपको फाइनलमा पुग्न नेपाल र ओमान बीच आज खेल हुने सात महिला च्याम्पियनशीपको उपाधि भारतलाई
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा नेपाल र भारत बीचमा भएका तीनवटा सहमतिको प्रसंग
1: नेपाल र भारत बीच तीन विषयमा सहमति समझदारी भएको छ भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री सुशील खनाल र भारतीय समकक्षी एस जयशंकर बीच नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डल स्तरीय वार्तामा विभिन्न सहमति र समझदारी गरिएको हो दिल्लीस्थित नेपाली दूतावासका अनुसार जेठ 2080 नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतीय राष्ट्रिय भुक्तानी निगम बीच भएको समझदारी बमोजिम सीमापार विद्युतीय भुक्तानी कारोबारलाई संचालनमा ल्याउने सहमति भएको छ तीन वर्ष अघि एनसीएचएल र एनपीपीआईको अन्तर्राष्ट्रिय शाखा एनपीपीआई इन्टरनेशनल पेमेन्ट लिमिटेड बीच दिल्लीमै सीमापार डिजिटल भुक्तानी र रेमिटान्स सेवा शुरू गर्ने सम्बन्धी समझदारी भएको थियो त्यही समझदारीका आधारमा फागुन 2080 नेपाल र भारत बीच सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गरिएको थियो दुई छिमेकी देशबीच निर्वात डिजिटल वित्तीय सम्बन्ध स्थापना गर्ने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरिएको थियो त्यसक्रममा नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीले आफ्ना मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाउने भएका छन् यसैबीच दिल्लीमा नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय वार्तामा सहमति भएको छ दुई देशका सबै विद्यमान संयन्त्र सक्रिय पार्ने काठमाडौँमा परराष्ट्र मन्त्री स्तरीय बैठक बस्ने लगायतका सहमति भएको हो परराष्ट्र मन्त्री सुशील खनालले दिल्लीबाट टेलिफोनमा भन्नुभयो दुई देशका सबै पक्षमा अत्यन्त सकारात्मक संवाद भएको छ हामी विद्यमान संयन्त्रलाई सक्रिय बनाउन सफल भयो छलफलमा भएका विषयहरूमा ती संयन्त्रले छलफल गर्नेछन् त्यसपछि चाँडै नै दुई परराष्ट्र मन्त्री बीच अर्को बैठक बस्ने गरी सहमति समेत भएको छ
0: यसैबीच प्रधानमन्त्री मानेन्द्र शाहले बिम्स्टेक क्षेत्रको साझा समृद्धिका लागि क्षेत्रीय सहकार्यको आह्वान गर्नुभएको छ बहुपक्षीय बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको 29वां वार्षिकोत्सवका अवसरमा हिजो यस क्षेत्रको सरकार तथा जनताका लागि दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले बिम्स्टेकलाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मंच रहेको र यसले बिम्स्टेक क्षेत्रको विविधता जीवन्तता र साझा सम्भावनालाई प्रतिविम्बित गर्ने औलाउनुभयो त्यसक्रममा उहाँले आपसी अर्थतन्त्रको गहन एकीकृत रूपमा विकास गर्न यातायात व्यापार र डिजिटल संचालकहरूमा सम्पर्क बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो बिम्स्टेकको स्थायी शक्ति यहाँका जनतामा निहित रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले पर्यटन प्रवर्धन गर्दै युवा र उद्यमीहरूका लागि अवसरहरू सृजना गर्नुपर्ने स्पष्ट पार्नुभयो उहाँले जलवायु परिवर्तन र प्राकृतिक प्रकोप विरूद्ध पुनरुत्थानशील विकास निर्माण गर्न थप प्रयास आवश्यक रहेको औल्याउनुभयो प्रधानमन्त्री शाहले बिम्स्टेक क्षेत्रको समृद्धिका लागि आपसमा अन्तर सम्बन्धित पुनरुत्थानशील समृद्ध बिम्स्टेक क्षेत्र निर्माण गर्न सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्ने नेपाल सरकारको तर्फबाट प्रतिबद्धता पनि व्यक्त गर्नुभयो
1: नेपाली अन्तर्राष्ट्रिय मुद्रा कोषबाट विस्तारित कर्जा सुविधा थप 6.5 अर्ब कर्जा पाउने भएको छ आईएमएफको कार्यकारी बोर्डले एससीएफ अन्तर्गतको सातौं तथा अन्तिम समीक्षा सम्पन्न गरेसँगै नेपालले अन्तिम किस्ता बाफतको कर्जा समेत पाउने भएको हो। कार्यक्रम अन्तर्गत तय गरिएको थपा आईएमएफको शर्त अनुसार नेपालले सुधारका कार्यक्रम अघि बढ़ाएपछि विस्तारित कर्जाको अन्तिम किस्ता उपलब्ध गराइने भएको हो। यस अन्तर्गत नेपालले एसडीआर मार्फत 31.32 मिलियन करिब 42.9 मिलियन अमेरिकी डलर बराबरको कर्ज पाउने भएको छ। यो भनेको शुक्रबारको विनिमय दर अनुसार 6,50,44,00,000 रूपियाँ बराबर हुन आउँछ। त्यसै गरी बजेटी सहायक अन्तर्गत नेपालले आईएमएफबाट प्राप्त गरेको कुल विस्तारित कर्जा एसडीआर 282.42 मिलियन करिब 384.1 मिलियन अमेरिकी डलर पुगेको छ। यो भनेको शुक्रबारको विदेशी विनिमय दर अनुसार 58,23,72,00,000 रूपियाँ बराबर हुन आउनेछ। आईएमएफको कार्यकारी बोर्डले 12 जनवरी 2022 नेपालका लागि एसीएफ कार्यक्रम स्वीकृत गरेको थियो।
0: सन् 2026 को वसन्तकालीन पर्वतारोहण सीजनमा नेपालका 31 वटा हिमालका लागि 1,195 जना आरोहीले अनुमति लिएका छन्। यस अवधिमा राजस्व बापत 1,26,47,00,000 रूपियाँ संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाले सार्वजनिक गरेको रोयल्टी प्रतिवेदन 2026/3/1-2026/6/1 अनुसार अमेरिकी डलरमा कुल 84,70,376 राजस्व संकलन भएको हो। कुल 1,195 जना आरोही मध्ये 908 जना पुरूष र 287 जना महिला रहेका छन्। यी आरोहीहरू विश्वका 79 देशबाट नेपाल आएका हुन्। 149 वटा टोलीका यी आरोहीहरूले 31 वटा विभिन्न हिमालमा आरोहणको अनुमति लिएका थिए। विश्वकै सर्वोच्च शिखर सगरमाथा 8,848.8 मिटर यस सिजनमा पनि सर्वाधिक आरोही र राजस्वको प्रमुख स्रोत बनेको छ। 52 टोलीका कुल 495 जना आरोहीले सगरमाथाको अनुमति लिएका छन्। यसमध्ये 390 पुरूष र 105 जना महिला छन्। सगरमाथाबाट मात्रै 72,42,041 अमेरिकी डलर अर्थात 1,08,10,00,000 भन्दा बढ़ी रूपियाँ राजस्व संकलन भएको छ, जुन यस सिजनको कुल राजस्वको झण्डै 85% हो। सगरमाथापछि मकालु 8,463 मिटर दोस्रो सर्वाधिक राजस्व दिने हिमाल बनेको छ। 11 टोलीका 72 जना आरोहीले मकालुको अनुमति लिए 2,13,330.16 अमेरिकी डलर अर्थात 3,17,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। त्यस्तै लोत्से 8,516 मिटरमा 16 टोलीका 150 जना आरोहीले अनुमति लिई 4,44,655 डलर अर्थात 1,68,00,000 रूपियाँ राजस्व उपलब्ध भएको छ। नाना डब्लम 6,814 मिटर पनि यस सिजनमा आरोहीको संख्याको हिसाबले उल्लेखनीय देखिन्छ। 10 टोलीका 111 जना आरोहीले यस हिमालको अनुमति लिई 1,11,000 डलर अर्थात 1,66,09,200 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएका छन्। कञ्चनजंघा मेनमा 5 टोलीका 37 जनाले अनुमति लिई 1,11,000 डलर अर्थात 1,65,00,000 रूपियाँ राजस्व संकलनमा योगदान पुर्याएको पाइएको छ।
1: इटलीको उत्तर पूर्वी शहर टिएग्रोको सेन्टर रेल स्टेशन छेउको पार्कमा हरेक साँझ कम्तीमा 10 नेपाली लिनिया बोब्रा ओडीभी एसोसिएशनको मदत खोज्दै गर्छन्। लिनिया स्थानीय गैर सरकारी संस्था हो जसले टिएक्टी सेन्टरको सड़कमा बास लिन पुगेका नेपाली सहित आप्रवासीलाई प्राथमिकताका साथ स्वास्थ्य जाँच, खाना र लत्ता कपड़ा उपलब्ध गराउँदै आएको छ। हरेक साँझ कम्तीमा 10 नेपाली खाना र लत्ता कपड़ा खोज्दै आउँछन्। एसएनकी संस्थापक लोरेना फोरोले यहाँको कमजोरी प्रशासनका कारण आश्रय पाउने मध्येमा नेपालीहरू रहेको समेत बताइएको छ। सन् 2025 मात्र बाल्कन मार्ग हुँदै बिना भिसा प्रवेश गरेका 1,060 नेपालीले शरणार्थीको हैसियत पाउन इटलीको विभिन्न स्थानमा पुग्ने गरेका छन् भने बन्दरगाह जीर्ण अवस्थामा रहने र त्यहाँ बस्ने गरेका छन्। पार्क र सड़कमा महिनो बिताए पनि धेरै जस्तो अझै शरणार्थीको मान्यता पाउन सकिरहेका छैनन्, जोखिम मोलेर इटलीमा नेपालीहरूले शरण लिँदै आएको बताइएको छ।
0: मौसमविदले आज र भोलि तातो अझ बढ़ने भएकाले त्यस अनुसारको सावधानी अपनाउन अनुरोध गरेका छन्। विगतका केहीदेखि नै तातो लहर चलिरहेको भए पनि तुलनात्मक रूपमा आज र भोलि केही बढ़न सक्ने सीआईएमसँग कुराकानी गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
3: अहिले उपल्लो वायुमण्डलमा चाहिँ पश्चिम निम्नचापीय रेखा अवस्थित छ र स्थानीय वायुको पनि आंशिक प्रभाव नेपालमा रहेको छ। आज रातिको कुरा गर्नुपर्दाखेरि चाहिँ कोशी, लुम्बिनी, कर्णाली प्रदेशमा र बाँकी पनि हिमाली पहाड़ी भूभागका केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा हुन सक्छ र यो मधेस र कोशी प्रदेशका तराईमा पनि सामान्य वर्षा हुन सक्ने देखिन्छ र भोलि पर्सीको लागि चाहिँ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईमा चाहिँ फेरि तातो दिन हुन सक्ने र अरू पनि तराईका भूभागहरूमा बिस्तारै गर्मी बढ्ने देखिएकोले सबैले ख्याल गर्नुहोला।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा वातावरण संरक्षणका लागि भान्सा र घर परिवारबाट गर्न सकिने सहयोग
4: स्पेस छ भने कोही न कोही खोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त। मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ।
0: कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने, विकास पुगे पनि रितिन्दै गाउँ, मादर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर।

0: जीवन को सत आयो।
1: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। निक्स नेपाल, WWF र CIN।
2: यो के
3: चलाएको
2: यस्तो
3: धुवाले?

0: नानी अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
1: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इस्टमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा सत्तारूढ राष्ट्रपाको महाधिवेशनको तयारीको शीर्षकमा खबर प्रकाशित छ। 66 जिल्लामा अधिवेशन शुरू भएको प्रसंग पनि उल्लेख गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्नो प्रथम महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढ़ाएको छ। 7 असार 2079 स्थापना भएको पार्टीले 4 वर्ष स्थापना दिवसकै अवसरमा 7-9 असारसम्म चितवनको पहिलो महाधिवेशन गर्दैछ। महाधिवेशन तयारीका लागि राष्ट्रपाले पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन समेत गरेको छ। त्यस्तै 30 वटा अरू उपसमिति पनि बनाइएको छ। उपसमितिले काम गरिरहेको महामन्त्री कविन्द्र बुल्लाकोटीले बताउनु भएको छ। त्यस्तै पार्टी स्थापनाको 4 वर्षपछि आगामी 7-9 असारसम्म चितवनमा पहिलो राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले जिल्ला नेतृत्व चयन गर्न शुरू गरेको छ। महामन्त्री बोलाकोटीका अनुसार हिजो र आज देशका 66 जिल्लामा पहिलो अधिवेशन हुनेछ। त्यसै अनुसार हिजो 37 जिल्लामा अधिवेशनको उद्घाटन भएको छ। उहाँका अनुसार आज 29 जिल्लामा अधिवेशन सकिँदैछ। सोधपूछ भन्दै प्रहरले गर्यो निर्घात कुटपीट शीर्षकमा अर्को खबर प्रकाशित छ भने कोशीमा ज्येष्ठ नागरिक ग्राम निर्माण योजना गायब, खरीद गरेको 32 बिघा जमीन पनि बेवारिसे, अधिकांश अतिक्रमणको चपेटामा शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्री पृष्ठमा आन्तरिक सुरक्षामा झण्डै आधा बजेट कटौती शीर्षकमा खबर छ। सरकारले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालय अन्तर्गत मन्त्रालयको निकायको बजेटमा भारी कटौती गरेको छ। जुन गत आर्थिक वर्ष विनियोजित बजेटको तुलनामा 48.25% कम हो। सरकारले चालू आर्थिक वर्षमा 2,08,62,44,00,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो, तर आगामी आर्थिक वर्षका लागि मात्रै 1,07,95,00,00,000 रूपियाँ बजेट विनियोजन भएको छ। त्यस्तै कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने शीर्षकमा अर्को खबर छ। कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्रोत अध्यावधिक नहुने भएको छ। पार्टीका वरिष्ठ नेताहरूले क्रियाशील सदस्यता स्रोत अध्यावधिक हुने चर्चालाई क्रियाशील सदस्यता छानबिन समितिले निराधार भनेको छ। समिति सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहले सदस्यता अध्यावधिक एवं सदस्यले नै गर्नुपर्ने उहाँले स्पष्ट पार्नुभयो। अध्यावधिक गर्ने भनेको कांग्रेसका सबै सदस्यलाई प्रविधिमा जोड्ने हो। टेलिफोन नम्बर, सामाजिक सञ्जाल लगायतका विवरण रेकर्डमा राखिन्छ। सो कारण कसैको पनि अध्यावधिक नहुने उहाँले बताउनुभयो। गत 1 वैशाखदेखि कांग्रेसमा क्रियाशील सदस्यता अध्यावधिकको काम जारी रहेको छ। त्यस्तै परीक्षामा जफत गरिएका 1 करोड़ मूल्य बराबरको मोबाइल नष्ट प्रकरण कानूनी परीक्षणको विषय बन्न सक्ने शीर्षकमा अर्को खबर छ भने मित्रपृष्ठमा बुढ़ी गण्डकी निर्माणमा जानु अघि ड्यामको उचाइ पुनरावलोकन गरिँदै शीर्षकको अर्को खबर छ भने उत्पादनमूलक उद्योगको वृद्धि सुस्त शीर्षकमा पनि खबर प्रकाशित छ।
2: विकास पुगे पनि रित्दै गाउँ शीर्षकमा गोर्खापत्र दैनिकमा गणेश खनालले अर्घाखाँचीबाट लेख्नु भएको खबर छ। बाहिरबाट हेर्दा अर्घाखाँचीका धेरै गाउँ अहिले सुविधा सम्पन्न र व्यवस्थित देखिन्छन्, तर विकासको यही चमकभित्र अर्को पीड़ादायी यथार्थ छ, लुकेको छ। गाउँ क्रमशः रित्दै गएको छ। सत्रदीप गाउँपालिका एक ठूला खर्कका कमल गेवाली अहिले आफ्नो टोलमा एक्लै हुनुहुन्छ। उहाँले भन्नुभयो, यहाँका सबै मानिस बसाई सरेर शहरतिर झरे, अहिले मेरो परिवार मात्र यहाँ छ। परिवारमा कोही बिरामी भए पनि गुहार माग्ने अवस्था गाउँमा हुने अवस्था छैन। बाँदर आतंकबाट जोगिन वैकल्पिक खेती शीर्षकमा कविराज घिमिरेले लेख्नु भएको खबर भित्रीपन्नामा छ। धनकोटा महालक्ष्मी नगरपालिका 5 मिलाङचुङका चमक बहादुर कुंवरले अहिले करिब 10 रोपनी बारीमा विसार खेती गर्नुभएको छ। 3 वर्ष अघिसम्म धान, मकै, टमाटर, प्याज तथा तरकारी खेती गर्दै आउनुभएका कुंवर यी बालीमा बाँदर सहित अन्य जंगली जनावरले दुःख दिएपछि विसार खेतीतर्फ आकर्षित हुनुभएको हो। परम्परागत खेतीमा भन्दा भन्दा मौरी पालनमा लाभदायी शीर्षकमा भैरहवाबाट लेखिएको खबर पनि छापिएको छ। मौरीले मह उत्पादन मात्र गर्दैन, पराग सिंचन मार्फत कृषि उत्पादन बढ़ाउन पनि महत्वपूर्ण भूमिका खेल्न थालेकोमा किसानहरू खुशी

0: किसानहरू मौरी पालनतर्फ आकर्षित भएका छन्। मल खोज्दै सीमा पार शीर्षकमा ज्योति पन्थीले बबई बर्दियाबाट लेख्नु भएको खबर पनि छापिएको छ। धानको बिउ राख्ने समय शुरू भए पनि आवश्यक मल उपलब्ध नहुँदा बर्दियाका किसान डीएपी मल नपाएपछि किसान नेपाल भारत सीमावर्ती भारतीय बजारतर्फ जान थालेका हुन्। मलको खोजीमा घण्टौं साइकिल चलाएर सीमावर्ती बजार पुग्नुपर्ने बाध्यता रहेको किसानहरूको गुनासो छ। सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन शीर्षकमा संगम प्रसाईले कान्तिपुर दैनिकमा लेख्नु भएको खबर छ। आधार शिविर र क्याम्प दुई बीच बन्दोबस्तीका सामान ओसार्न सामान्यतया 8-10 पटक आवत जावत गर्नुपर्नेमा ड्रोनका कारण पथ प्रदर्शकले औसतमा यसपल्ट 4 पटक मात्रै आउजाउ गर्नु परेको छ। अर्को खबर एक क्लिक लाखौं रूपियाँ गायब शीर्षकमा सजना बरालले लेख्नु भएको छ। विश्वकप फुटबलको मिति नजिकिएसँगै प्रतियोगिताका खेल निशुल्क हेर्न सकिन्छ भन्दै सामाजिक सञ्जालमा भ्रमपूर्ण स्क्याम विज्ञापन फैलिरहेको छ। आकर्षक अफर देखाएर प्रयोगकर्तालाई बहकाउने यस्ता विज्ञापनमा रहेका लिंक क्लिक गर्दा र अनधिकृत एप डाउनलोड गर्दा सर्वसाधारणको मोबाइल तथा कम्प्यूटर ह्याक हुने र बैंक खाताबाट रकम चोरी हुने घटना बढ़ेको हो। विश्वकप फुटबल निशुल्क हेर्न सकिने भन्दै सामाजिक सञ्जालमा आउने विज्ञापन र जानकारीहरू वास्तविक नहुन सक्छन्। सत्य तथ्य जाँचेर बुझेर मात्रै अगाडि बढ़नुपर्ने विज्ञहरूको भनाई छ। आर्थिक कारोबार दैनिकमा आगामी वर्ष खर्च होला 4 खर्ब 31 अर्ब पूँजीगत बजेट शीर्षकमा कौशिला कुंवरले लेख्नु भएको खबर छ भने 25 करोड़ भन्दा कम पूँजीका उद्योग विभागमा दर्ता नहुने शीर्षकमा अर्को खबर छ। उद्योग विभागले 25 करोड़ भन्दा कम पूँजीका उद्योग दर्ता बन्द गरेको छ। यस्ता उद्योग अब आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै दर्ता सम्बन्धी काम रोका गरिएको विभागको भनाइ छ। विभागका निर्देशक उर्मिला खतिवडाका अनुसार सरकारले 25 करोड़ भन्दा कम पूँजी भएका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमा मात्र दर्ता हुने व्यवस्था गरेसँगै विभागले यस सम्बन्धी निवेदन लिन छोडेको हो। अर्को खबर अन्नपूर्ण पोस्ट दैनिकमा हजारौं कलिला मुनामा कुपोषण शीर्षकमा केशोर राज छेत्रीले बुटवलबाट लेख्नु भएको खबर छ। 5 वर्ष उमेर नपुग्दै देशभरका हजारौं बालबालिका कुपोषणकोबाट प्रभावित छन्। स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रिय पोषण लेखाजोखाले देशभर गरेको परीक्षण अनुसार 18,309 जना बालबालिकामा कडा खालको कुपोषण देखिएको छ। मन्त्रालय अन्तर्गत परिवार कल्याण महाशाखाका अनुसार 707 वटा स्थानीय तहमा कुपोषणको परीक्षण गरिएको थियो। कलिलै उमेरदेखि बालबालिकामा कुपोषण देखिएपछि उनीहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर हुन्छ, जसका कारण बालबालिका विभिन्न रोगबाट प्रभावित हुने गरेका छन्। 18,309 शीघ्र कडा कुपोषित देखिएको छ भने 88,205 शीघ्र कुपोषण देखिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा हिजो कक्रोच जनता पार्टीको आह्वानमा भएको विरोध प्रदर्शनमा सयौं युवा सहभागी भएका छन्। भेला भएका युवाले कक्रोचको मास्क लगाएका थिए। उनीहरूले हातमा राष्ट्रिय झण्डा र पाठ्य पुस्तक समेत बोकेका थिए। सीजेपीका संस्थापक 30 वर्षीय अभिजित दिपेकी आन्दोलनको अगुवाई गरिरहनु भएको थियो। अमेरिकाको बोस्टनमा अध्ययन गर्दै आउनुभएका उहाँ हिजो नै शनि दिल्ली आइपुग्नु भएको थियो। इन्स्टाग्राममा सीजेपीसँग मूलधारका पार्टीहरूभन्दा धेरै फलोअर छन्। एक महिना नबित्दै 2 करोड़ भन्दा धेरैले सीजेपीलाई फलो गरिसकेका छन्। आन्दोलनका क्रममा दिल्ली पुलिसले 6 जनालाई हिरासतमा लिएको छ। प्रदर्शन र सरकार समर्थित मुठभेट हुन सक्ने अवस्था देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। एसिया अफ्रिका र ल्याटिन अमेरिकाका 39 देशका नागरिकलाई आप्रवासनमा कडाई गर्ने गरी ट्रम्प प्रशासनले ल्याएको नीतिलाई एक संघीय न्यायालयले शनिबार उल्टाइदिएका छन्। जोन म्याककोनले आदेशमा भनेका छन् यस नीतिले अमेरिका बस्दै आएका अल्पसंख्यक आप्रवासीको जीवनलाई अन्यमा पारिदिनेछ। र अमेरिकी सेनाले इरानका केही रडार साइटहरूमा आक्रमण गरेको जनाइएको छ। यो घटना पश्चिम एसियामा जारी तनाव कायम रहेको र युद्ध विरामको सम्भावना थप कमजोर हुँदै गएको बताइएको छ। अमेरिकी सेन्टर कमाण्डले सामाजिक सञ्जाल एक्समा दिएको जानकारी अनुसार शुक्रबार अमेरिकी सेनाले इरानतर्फबाट प्रक्षेपण गरिएका 4 वटा एकतर्फी आक्रमणकारी ड्रोनहरू खसालेको थियो।
0: साझा खबरमा अब खेल खबर। भारत सात वर्षपछि साफ महिला च्याम्पियनशीपको उपाधि जित्न सफल भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले आयोजना गरेको साफ च्याम्पियनशीपमा भारत छैठौं पटक उपाधि हात पार्न सफल भयो। पछिल्लो दुई संस्करण भने बंगलादेशले जितेको थियो। यसपटक उपाधि ह्याट्रिक गर्ने बंगलादेशको योजनामा भारत बाधक बनेको हो। एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलकुद छनौट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दैछ। सिंगापुरमा हुने खेल नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपाली राष्ट्रिय पुरूष क्रिकेट टोलीले पनि सहभागिता जनाउने पक्का भइसकेको 20 संस्करणको एसियाली खेलकुदका लागि बलियो भारतीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हिजो भारतीय क्रिकेट बोर्ड बीसीसीआईले नयाँ कप्तान श्रेयस अय्यरको कप्तानीमा 15 सदस्यीय टीम घोषणा गरेको हो र खराब ब्याटिङलाई निरन्तरता दिएको नेपालले इतिहासमै बिर्सन लायक प्रदर्शन गरेको छ। एसीसी महिला प्रिमियर कपको प्रसंग हो। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कपमा नेपाल शनिबार हिजो हङकङसँग मात्र 40 रन बनाउन पुग्यो। यो सँगै नेपाली महिला टोली टी20 अन्तर्राष्ट्रियमा सबैभन्दा कम योगफलमा समेटिएको छ।
1: वातावरण संरक्षणमा किसानको भूमिका कस्तो हुन्छ? कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घमन एक शक्तिशाली 4 एंटेना में वाइड कवरेज 5G स्ट्रोन लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब वातावरण संरक्षणमा खेल्नुपर्ने भूमिका। वातावरण संरक्षणका लागि सरकारले चालेका कदम मात्र पर्याप्त हुँदैनन्। नागरिकले पनि आफ्नो आनी बानी र खेती प्रणालीमा सुधार ल्याउन सक्छन्। यसो भए भान्सादेखि खेतबारीमा हामीले सुधारमा ल्याउन के गर्न सकिन्छ? साथी सुशीला श्रेष्ठले वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँग कुराकानी गर्नुभएको छ।
4: किलो किलो पाउ पाउ लिएर आउने हो कि अलिकति भोल्युममा ल्याएर स्टोर गर्यो भने त्यही अनुसारको वेस्ट भित्रिने हो। स्पेस छ भने कुहिनीमा कुहिने फोहोरलाई छुट्याइदिने हो कि आफ्नो स्पेस छैन भने पनि एटलिस्ट छुट्याइदिने। जो लिन आउनुहुन्छ उहाँहरूलाई सहज हुन्छ नि त, मिक्स गरेर दियो भने त लाने मान्छेलाई गाह्रो हुन्छ होइन। सो उहाँहरूलाई पनि राम्रो गरिदिन सक्छौँ र हामीले आफ्नो बच्चा बच्चीलाई परिवारलाई के खुवाइरहेको छौँ अर्ग्यानिक इनअर्ग्यानिक, किनभने यो प्रभावबाट रोक्ने भनेको त हामीले हाम्रो के चोइसेस गर्ने भन्ने हो।
5: किसानको कुरा गर्दाखेरि किसानले गर्न सक्ने
4: किसानले गर्न सक्ने वातावरणको लागि चाहिँ अब हामीले किसान भएर विभिन्न बीजहरू लगाइरहँदा होइन यो के रोप्ने भन्ने अन्न बालीको कुराहरूमा अलिकति मलजलको कुराहरूमा अलिकति ध्यान दिउँ भने हामीले हाम्रो स्वार्थको लागि म बुझ्छु त्यो घर चलाउनको लागि आर्थिक कुरा पनि छ, तर अहिले भएको थोरै प्रफिटले हामीले फ्युचर मेरो नाति नातिना छोराछोरीको भविष्य त स्टेकमा छ नि त, त्यो चाहिँ अलिकति ध्यान दिँदाखेरि राम्रो हुन्छ।
5: मलको प्रयोग भयो,
4: बिउको कुराहरू भयो र अरू उहाँहरूले जुन भोग्नु भएको छ नि, किनभने म एउटा किसान हो तपाईँ अर्को किसान हो भने त्यो लर्निङ एक्सचेन्ज गर्ने पनि एउटा राम्रो अभ्यास हो जस्तो लाग्छ। कि अहिले हाम्रो सोसियल मिडियाको टाइम छ होइन, कतिवटा धेरैवटा सोसियल मिडिया पनि हुनुहुन्छ, जस्तै मेरो प्लान्टमा चाहिँ यस्तो यस्तो किरा लाग्यो तपाईँहरूको पनि लाग्छ होला यसमा चाहिँ ध्यान दिनु चाहिँ भनेर उहाँले कति राम्रो
5: घरेलु
4: उपायहरू एउटा एन्टरप्राइज हेर्नुहुन्थ्यो जसले चाहिँ यो बायो इन्जाइनको थ्रु चाहिँ क्लिनिङ प्रोडक्टहरू कि जस्तो तपाईँको टेबल पुस्ने भुँ पुस्ने कुराहरू ह्यान्डवासहरू हामीले त त्यो सबै केमिकल्स वी स्टार्ट आवर डे विथ केमिकल्स नि त पेस्ट हो, तर पेस्ट पनि त्यही भएर सानो पी साइडमा युज गर्नु भन्छ नि त हामी कति सर पुरै ब्रस लगाइदिन्छौँ कुनै, त्यही भएर चाहिँ यो जे गर्छौ त्यसको चाहिँ पहिला लजिक बुझ्नु पर्यो। गर्नलाई गरे मेरो मम्मीले गर्नुभयो बुवाले गर्नुभयो मलाई गरायो मैले पनि छोराछोरीलाई गराउनु भन्दा पनि अब धेरै अपर्च्युनिटिजहरू अप्सन्सहरू पनि आइसकेको छ। अलिकति आफूले पनि थोरै होमवर्क गरेर तपाईँको यदि कुनै कुरा
5: अब किसानको भूमिका कुरा गर्दाखेरि चाहिँ किसानहरूले त सरकारले अब अर्ग्यानिक उत्पादन गर्यो भनेदेखि अलिकति त्यो हेर्दाखेरि अलिकति आकर्षक नहुने भएको भएर बजारमा बिक्री हुँदैन, त्यसले गर्दाखेरि चाहिँ बिचारी हाल्नै पर्ने बाध्यता छ हामीलाई, हामीले चाहेर पनि त्यो गर्न सकिरहेको छैन भन्नुहुन्छ नि त।
4: मलाई याद छ मेरो म जब भर्खर भर्खर बिहा भएको थियो मेरो श्रीमानले भन्नुहुन्थ्यो काँक्राहरू किन्दा चाहिँ अलिकति सडक्क परेको भन्दा पनि बाङ्गा टिङ्गो भयो भने लिन त्यो चाहिँ अलिकति अर्ग्यानिक हो भन्ने कुरा
5: विषादी प्रयोग
4: हामीलाई त्यही भएर हामीलाई हेर्दा चाहिँ ठिक्क राम्रो परेको कुरा चाहिँ राम्रो भन्ने अन्डरस्ट्यान्डिङ हुन्छ तर त्यो होइन.
0: वातावरण तथा पर्यावरणविद रोशना पौडेलसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं. सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक.
1: नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय बैठकमा 3 सहमति. दुवै देशका सबै विद्यमान संयन्त्र सक्रिय पारिने. आन्तरिक सुरक्षामा आधा बजेट कटौती.
0: आज र भोलि तराई मधेसका जिल्लामा गर्मी अझ बढ़ने पूर्वानुमान. जोखिम मोलेर इटलीमा आश्रय खोज्दै नेपाली. कांग्रेसमा कसैको पनि क्रियाशील सदस्यता स्वत अध्यावधिक नहुने.
1: विकास पुगे पनि रितिदय गाउँ बाँदर आतंकबाट जोगिन धनकुटामा वैकल्पिक खेती गर्दै किसान. रूपन्देहीमा मौरी पालन गर्ने किसान बढ़दै. सगरमाथा आरोहणका चुनौती घटाउँदै ड्रोन.
0: भारतमा सरकार विरूद्ध प्रदर्शनमा ककरोच. जनता पार्टीको आह्वानमा युवाहरूको ठूलो संख्या सड़कमा. ट्रम्पको आप्रवासन नीति अदालतबाट उल्ट्याइयो.
1: र एसएससी महिला प्रिमियर कपमा नेपाली टोली हङकङसँग पराजित. एसिया कपको फाइनलमा पुग्न नेपाल रोमन बीच आज खेल हुने. सात महिला च्याम्पियनशीपको उपाधि भारतलाई.
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले यी हिमालय टाइम्समा महेश बस्ताकोटीले चसक्क शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं. व्यङ्ग्य गर्न खोजिएको छ, केही समय अगाडि प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधनको क्रममा नेपालबाट पनि केही भूभाग मिचिएको भनेर अभिव्यक्ति दिनुभयो र जसको अहिलेसम्म पनि विरोध भइरहेको छ. यद्यपि परराष्ट्र मन्त्रालयले मिचिएको विषय नभएर केही 10 गजा क्षेत्रमा नेपाल र भारत तर्फबाट बसोबास भइरहेको भन्नेतर्फ उल्लेख गरेको थियो. यहाँ नेपाल भारत सीमा क्षेत्र जस्तो देखाइएको छ. दुईजना व्यक्ति छन् आम्ने सामने भएर सीमा क्षेत्रमै बसेर कुराकानी गर्दैछन् र ती दुई बीचको संवाद चलिरहँदा एकजनाले गरेको प्रश्नमा अर्को दुब्ला पातला छ देखिने व्यक्ति केही भन्दैछन्. माथि यस्तो लेखिएको छ, अलि होस गरेर हिँड्नु है, फेरि फ्याट्टै सीमा मेचिएला.
1: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद. अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो. तपाईँको आजको दिन शुभ होस्. नमस्कार. यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम सीआईएन संवाद प्रसारण हुनेछ. सुन्ने प्रयास
6: रेडियो धादिङ 106 मेगाहर्ज.
7: एस सुबला पोलिक्लिनिक प्राली धादिङ मेचीमा शिक्षण अस्पताल महाराजगंज काठमाडौँका उप प्राध्यापक हारजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर दिव्यपुरुष ढकालद्वारा प्रत्येक महिनाको दोस्रो शनिबार हारजोर्नी तथा नशारोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा अपरेशन गराइने भएकोले निम्न समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला.
8: हात खुट्टा भाँचिएर अपरेशन तथा प्लास्टर गर्नु परेमा,
7: लामो समयदेखि ज्यान हाडमासु दुख्ने
8: उकालो ओह्रालो गर्दा घुँडा तथा पैतालाको दुखाइ,
7: शरीरको कुनै पनि जोड्नी चलाउन नमिल्ने वा तल माथि गर्दा दुखाइ भएमा,
8: हरेक किसिमको नसाको समस्या भएमा, नसा च्यापिएमा जोर्नी सुनिने लामो समयदेखिको जोर्नी दुख्ने समस्या भएमा
7: र हात घुँडा झमझमाउने घुँडामा पानी जम्ने समस्या भएमा,
8: समय बिहान 10 बजेदेखि बेलुकी 5 बजेसम्म.
7: सम्पर्क ठेगाना
8: सुबला पोलिक्लिनिक पाली निकट टिम धादिङ बसी पुछार बजार प्रहरी बीट अगाडि. फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22.
7: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो.
9: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारीमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ. अध्ययन हुने कार्यक्रम
7: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48.
9: अध्ययन अवधि 3 वर्ष. 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने. न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ. नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क ₹1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513 39757, इन्जिनियर अजय कुमार यादव 98161910 66, नवीन काफले सूचना अधिकारी 98549050 39, रश्मिला बंगाल अधिकारी 98549056934, सन्तोष नगरकोटी 98511207798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
10: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: California.
1: Extreme energy drink.
2: शुभ अवसर शुभ अवसर नर्विक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम घटबड़ हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङदेखि धादिङ सम्पर्क मोबाइल नम्बर 9841063239। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
3: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
4: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
3: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म

रेडियोधारी 100.5 मेगाहर्जका साथै इन्टरनेट अनलाइन को www.redhari.org मार्फत संसारभरकै साथ प्रसारण भइरहेको बिहान 7:45 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर।

0: नेपाल उपत्यकामा आसन धादिङ उत्कृष्ट शाखाको रूपमा सम्मानित विश्व वातावरण दिवसमा धादिङका कृषकहरूबीच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न नेपाल अंग्रेजी भाषा शिक्षक संघ एउटा धादिङ शाखाको अध्यक्षमा दिपेन्द्र रिजाल चयन र प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति बौद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन पोखरा बस्ताक निर्माणका लागि स्थानीयले आफ्नो संरचना हटाउन शुरू गरे। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङलाई उत्कृष्ट जिल्ला शाखाको रूपमा घोषणा गर्दै सम्मान गरेको छ। पत्रकारहरूको हक हित तथा पेशागत अधिकार संरक्षणका लागि निरन्तर सक्रिय भूमिका निर्वाह गर्नको साथै सदस्यता नवीकरण साधारण सभा सञ्चालन तथा शाखाले सम्पादन गर्नुपर्ने विभिन्न संगठनात्मक कार्यहरू प्रभावकारी रूपमा सम्पन्न गरेको मूल्यांकनका आधारमा धादिङ शाखा उत्कृष्ट घोषित भएको हो। बागमती प्रदेश अन्तर्गत रहेका जिल्ला शाखाहरूमध्ये संगठन सुदृढीकरण सदस्य व्यवस्थापन संस्थागत गतिविधि सञ्चालन र पत्रकारिता क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै धादिङ शाखालाई सम्मान पत्र प्रदान गरिएको प्रदेश समितिले जनाएको छ। सम्मानले जिल्लामा क्रियाशील पत्रकारहरूको मनोबल अझ उच्च बनाउनका साथै पत्रकारिताको व्यावसायिक विकास र संगठनलाई थप सशक्त बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको जिल्ला शाखा धादिङका अध्यक्ष सीताराम अधिकारीले बताउनुभयो। विश्व वातावरण दिवस 2026 अवसरमा धादिङ जिल्लाको गंगा जमुना र खनियाबाद गाउँपालिकामा कृषक समूह स्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएका छन्। वातावरण संरक्षण जलवायु परिवर्तन र दिगो कृषि अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कृषकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। गंगा जमुना गाउँपालिका वडा नम्बर 7 स्थित लामो पुलमा आयोजित प्रतियोगितामा वडा नम्बर 6 का वडा अध्यक्ष रमेश सकाल तथा वडा नम्बर 7 का वडा अध्यक्ष रविन अधिकारीको प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो। प्रतियोगितामा प्रगतिशील पिपल्स कृषक समूह प्रथम, प्रगतिशील कृषक समूह गलानी द्वितीय तथा भविष्य उज्जवल कृषक समूह तृतीय भएका छन्। चक्रदेवी कृषक समूह र रचनाशील कृषक समूहले समेत सहभागिता जनाएका थिए। कार्यक्रममा 55 महिला र 5 पुरूष गरी 60 जनाको सहभागिता रहेको थियो। त्यस्तै गरी खनियावास गाउँपालिका वडा नम्बर 2 सोही अवसरमा आयोजित कृषक समूह स्तरीय हाजिर जवाफ प्रतियोगितामा पौरो डेरी सामुदायिक संस्था प्रथम भएको थियो। न्यान्चो स्वावलम्बी महिला कृषक समूह तथा कोखिम कृषि तथा पशुपंशी कृषक समूह संयुक्त रूपमा द्वितीय भएका थिए भने जागरण सामुदायिक संस्था र मिलन सामुदायिक संस्था संयुक्त रूपमा तृतीय भएका थिए। ठिकी उदार सामुदायिक संस्थाले सान्त्वना स्थान प्राप्त गरेको थियो। उत्थानशील जीविकोपार्जन तथा खाद्य सुरक्षा सुदृढीकरण परियोजना अन्तर्गत समृद्ध भविष्यको आधार जलवायु एवं प्रकृति मैत्री विकास भन्ने नाराको साथ विश्व वातावरण दिवस 2083 विशेष कार्यक्रम प्रयास नेपाल धादिङ र आदर नेपालको सहयोगमा सम्पन्न भएको प्रयास नेपाल धादिङका लैंगिक सहायक शर्मिला गुरूङले जानकारी दिनुभयो। कार्यक्रममा सहभागी कृषकहरूले वातावरण संरक्षण जलवायु परिवर्तनका असर न्यूनीकरण तथा दिगो कृषि अभ्यास सम्बन्धी ज्ञान हासिल गर्नुको साथै आवश्यक सिकाइ र अनुभव आदान प्रदान गर्ने अवसर प्राप्त गरेका थिए। सहभागीहरूले आगामी दिनमा पनि यस्ता ज्ञानमूलक तथा प्रतिस्पर्धात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव दिएका छन्। विश्व वातावरण दिवसका अवसरमा आयोजित यी कार्यक्रमहरूले स्थानीय समुदायलाई वातावरणीय चेतना अभिवृद्धि गर्नको साथै जलवायु परिवर्तनका चुनौती सामना गर्न कृषकहरूलाई थप सक्षम बनाउन महत्वपूर्ण योगदान पुर्याएको प्रयास नेपाल धादिङका पशु प्राविधिक रूपेश तामाङले बताउनुभयो। नेपाल अंग्रेजी भाषा शिक्षक संघ मेल्टा धादिङ शाखाको अध्यक्षमा दिपेन्द्र रिजाल चयन हुनुभएको छ। धादिङ विषयमा सम्पन्न जिल्ला अधिवेशनले रिजालको अध्यक्षतामा 13 सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। अधिवेशनबाट उपाध्यक्षमा रामप्रसाद अर्याल, सचिवमा मधुनाथ कैरला, सहसचिवमा जयराम रूपा खेती तथा कोषाध्यक्षमा नानिता सापकोटा चयन हुनुभएको छ। त्यस्तै कार्य समितिका सदस्यहरूमा कृष्ण प्रसाद विग्नी, ध्रुवराज घिमिरे, ईश्वरी प्रसाद बसौला, लोकनाथ सुवेदी, सावित्री घिमिरे, विष्णु प्रसाद नेपाली, कुल बहादुर पौडेल र बुद्धिमान श्रेष्ठ चयन हुनुभएको छ। नवनिर्वाचित कार्य समितिले जिल्लामा अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी, गुणस्तरीय तथा प्रविधि मैत्री बनाउन विभिन्न तालिम कार्यशाला, शैक्षिक अन्तर्क्रिया तथा प्राज्ञिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। अधिवेशनमा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत अंग्रेजी विषयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी शिक्षकहरूले अंग्रेजी भाषा शिक्षणको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको व्यावसायिक क्षमता विकास तथा अनुभव आदान प्रदानलाई थप प्रभावकारी बनाउनेमा बनाउने विषयमा जोड़ दिएका थिए। डेल्टा अंग्रेजी भाषा शिक्षण तथा सिकाएको गुणस्तर सुधारका लागि कार्यरत राष्ट्रिय संस्था हो धादिङ शाखाले विगतदेखि नै जिल्लाका शिक्षकहरूको क्षमता अभिवृद्धि तालिम तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा।
3: अनि मैले बाजे अस्ति सम्म यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिल्यै रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106.6 MHz।
0: श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको नेपाल भारत सीमा विवाद सम्बन्धी अभिव्यक्ति विरूद्ध प्रदर्शन गरेको छ। पार्टीले प्रधानमन्त्रीको अभिव्यक्ति विरूद्ध माइती घरमा खबरदारी सभा आयोजना गरी विरोध प्रदर्शन गरेको हो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिनुभएको थियो। पछि विपक्षी दल तथा नागरिक अगुवाहरूले प्रधानमन्त्रीको विरूद्ध प्रदर्शन गर्दै आएका छन्। प्रदर्शनमा सहभागी दल बहादुर गुरूङले प्रधानमन्त्रीले गलत अभिव्यक्ति दिएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीले नेपालको भूमि अरूलाई पनि मिच्न नदिने र नेपालले अरूको भूमि मिचेको भन्ने अभिव्यक्ति झुटो भएको बताउनु पर्ने उल्लेख गर्नुभयो। उहाँले प्रधानमन्त्रीले माफी नमागेसम्म धरना दिइराख्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र योगदानको हिसाब किताब खोज्ने र पदोन्नतिको अपेक्षा राख्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकार नहुने बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै सभापति लामिछानेले पार्टी स्थापनाको 4 वर्षमा यस्ता प्रवृत्तिले जरा गाड्न खोज्ने चिन्ताको विषय भएकोले समयमै सच्याउनु पर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय महाधिवेशनको तयारीका क्रममा विशेष गरी मधेस लगायतका केही जिल्लामा देखिएको विवाद र नेतृत्वको लागि मरिहत्य गर्ने प्रवृत्तिलाई लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ। पार्टी जहाँ पुगेको छ त्यो केही व्यक्तिको मात्र होइन, मतदाताको विवेक र समस्त सदस्यहरूको समर्पणको परिणाम भएको लामिछानेले बताउनुभयो। उहाँले नेता कार्यकर्तालाई नबाट हामीमा रूपान्तरण हुने बेला आएको सम्झाउँदै पार्टीलाई फराकिलो, समावेशी र सुदृढ बनाएर देशको नेतृत्व गर्न सक्षम राजनैतिक शक्ति बन्ने लक्ष्य रहेको स्पष्ट पार्नु भएको छ। पोखरा महानगरपालिकाको बस्तार क्षेत्रमा अतिक्रमण गरी बनाइएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वतस्फूर्त रूपमा हटाउन थालेका छन्। महानगरपालिकाले त्यस क्षेत्रका संरचना हटाउन दिएको 15 दिने सूचनाको समय सीमा हिजो 20 गते सकिँदै गर्दा स्थानीयले आफ्ना संरचनाहरू आफै हटाउन शुरू गरेका हुन्। व्यवस्थित बस्तार निर्माणको योजनालाई सहयोग पुर्याउने उद्देश्यले स्थानीय जग्गाधनीहरूले घर टहरा भत्काउने र आफ्ना सामानहरू सुरक्षित स्थानमा सार्ने कार्य गरिरहेका छन्। विगतमा 1,50,000 रूपियाँमा लाल पूर्जा प्राप्त गरेका स्थानीय वासिन्दाले विकासका लागि महानगरलाई सहयोग गर्नुपर्ने र बस पार्क निर्माणका लागि सहज वातावरण तयार गर्नु आफूहरूको समेत जिम्मेवारी रहेको बताएका छन्। महानगरको सूचना अनुसार तोकिएको समयभित्रै संरचनाहरू हटाएर बस पार्क निर्माण कार्यलाई अगाडि बढ़ाउन स्थानीयले सकारात्मक पहल कदमी लिएका हुन्। राष्ट्रिय मानवाधिकार आयोगले गएको भदौ 23 र 24 गते भएको आन्दोलनका क्रममा बाल बालिकालाई मानवीय ढालका रूपमा प्रयोग गरेको र हिंसा भड़काउन उत्तेजक भूमिका खेलिएको निष्कर्ष निकालेको छ। नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा बोल्दै आयोगद्वारा गठित जाँचबुझ समितिकै संयोजक एवं आयोग सदस्य डाक्टर लिनी थापाले यस्तो बताउनु भएको हो। प्रतिवेदनमा प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिएको भन्ने प्रश्नको खण्डन गर्दै डाक्टर थापाले तथ्य र प्रमाणका आधारमा मात्र सिफारिश गरिएको स्पष्ट पार्नुभयो। नेपाली सेनाका जिम्मेवार कमाण्डरहरूलाई सचेत गराउन यस्ता कार्य नदोहोर्याउन निर्देशन दिने सिफारिश गरिएको छ। जाँचबुझका क्रममा आयोगले 437 वटा भिडियो क्लिपको अध्ययन गरेकोमा 35 वटा वास्तविक पुष्टि भएका थिए। ती भिडियोमा बालबालिकालाई अगाडि राखी मानव ढाल बनाउन, बम बनाउन सिकाउन र सुरक्षाकर्मीमाथि आक्रमण गर्न उत्तेजक निर्देशन दिएको प्रमाण भेटिएको छ। आन्दोलनमा उत्तेजक भूमिका देखिएका 54 जना व्यक्तिको पहिचान गरी थप अनुसन्धान आवश्यक रहेको आयोगको ठहर छ। नेपालले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेकाले आन्दोलनमा बालबालिका प्रयोगलाई आयोगले मानवाधिकारको गम्भीर उल्लंघनको रूपमा व्याख्या गरेको छ। सभामुख देवप्रसाद अर्यालले कानून निर्माण गर्दा तीन तहका सरकारबीच समन्वय एवं सहकार्य हुनुपर्ने बताउनु भएको छ। अन्तर्व्यवस्थापिका मंचले कैलालीको टीकापुरमा आज आयोजना गरेको अन्तर्व्यवस्थापिका सम्मेलनमा उहाँले संघीयता कार्यान्वयनमा संघीय संसद र प्रदेश सभाबीच प्रभावकारी रूपमा समन्वय सहयोग र सहकार्य हुनुपर्ने बताउनु भएको हो। तीन तहका सरकारबीचको समन्वय र सहकार्यमा नबाजिने गरी कानून निर्माण हुनुपर्नेमा उहाँको जोड छ। सभामुख अर्यालले संघीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउने भनिए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताउनुभयो। यस्तै कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पालिका र प्रदेशसँग संघीय सरकारको समन्वय नपुगेको गुनासोलाई संघीय संसदले सम्बोधन गरेर अघाडि बढ़नुपर्नेमा जोड़ दिनुभयो। संघले आवश्यक कानून नबनाउँदा प्रदेश र पालिकालाई समस्या भएको स्वीकार गर्दै उहाँले संवैधानिक अधिकारसहित प्रदेश र पालिकालाई काम गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। सम्मेलनमा संघीय संसदका दुवै सदन र सातवटै प्रदेश सभाका सभामुख सहभागी हुनुहुन्छ। सम्मेलन भोलि सम्पन्न हुनेछ। काठमाडौँ महानगरपालिका दशको आयोजनामा सम्पन्न राष्ट्रव्यापी प्रथम वडा अध्यक्ष कप खुल्ला फिडे रापिड वेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम क्षितिज भण्डारीले जित्नु भएको छ। प्रतियोगिताका उच्च वरियता 22 रेटेड खेलाड़ी भण्डारीले 9 चरणको खेलमा 8 जित र 1 बराबरी नतिजा प्राप्त गर्दै 8.5 अंकको साथ अपराजित विजेता बन्नु भएको हो। उपाधि विजेता एफएम क्षितिज भण्डारीलाई प्रमुख अतिथि बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ र काठमाडौँ महानगरपालिका वडा नम्बर 10 अध्यक्ष रामकुमार केसीले नगद पुरस्कार रूपैं 30,000 ट्रफी स्वर्ण पदक प्रदान गर्नुभएको थियो। प्रतियोगितामा तीनजना खेलाड़ीले समान 7.5 अंक बनाउँदा सीएम सुश्रुत दाहालले ट्राइबेकर पोइन्टका आधारमा द्वितीय स्थान प्राप्त गर्न सफल हुनुभयो। 21-19 रेडेड युवा खेलाड़ी सुश्रुतले नगद रू 30,000 ट्रफी र रजत पदक हात पार्नु भएको छ। यस्तै 2046 रेटेड धीरेन राईले तृतीय स्थान प्राप्त गर्दै नगद रू 24,000 ट्रफी काश्य पदक प्राप्त गर्नु भएको छ। समान 7.5 अंक जोड़ेका सबिन चन्द्र घिमिरेले चौथो हुँदै नगद रू 14,000 पुरस्कार पाउनु भएको छ। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। नेपाल पत्रकार महासंघ धादिङ उत्कृष्ट शाखाको रूपमा सम्मानित। विश्व वातावरण दिवसमा धादिङका कृषकहरू बीच हाजिर जवाब प्रतियोगिता सम्पन्न। नेपाल अंग्रेजी भाषा शिक्षक संघ नेल्टा धादिङ शाखाको अध्यक्षमा दिपेन्द्र रिजाल चयन। र प्रधानमन्त्रीको सीमा विवाद सम्बन्धी अभिव्यक्ति वृद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन। पोखरा बस पार्क निर्माणका लागि स्थानीयले आफै संरचना हटाउन शुरू गरे। यसका साथै अहिलेलाई खबर यति नै। बिहान 9 बजेको खबर लिएर आउँछु। राजदीप मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म विक बिदा हुन्छु। नमस्कार।

0: रेडियो धारी समय संकेत
1: अहिले बिहानको सात बज्यो। शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज
1: आजको कविता आजको कविता
2: आजको कविता आजको कविता
3: नमस्कार म रामप्रसाद गेवाली त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छु र साहित्यपुरको एउटा विद्यार्थी हुँ यो चाहिँ कस्तो भन्दाखेरि खाली विदेशमा सहायता माग्ने खाली उसित गर्ने खाली मागेर क्रान्ति सम्पन्न गर्ने खालको जुन छ नेपाली समाजको परम्परा र अहिले मैले खास गरी यो चाहिँ यो 46 सालको क्रान्ति सफल भइसकेपछि फेरि मान्छे उस्तै लोभी हुँदै जाँदै गर्ने अनि विदेशसँग सहायता माग्ने आदि आदि गरे हुनाले मैले चाहिँ अलिकति यस्ता कायरहरूसँग चाहिँ म बारम्बार धोका दिने नेतृत्व राजा कहाँ गर्ने पाउ पसारेको थिएँ त्यो बेलामा यस्ता कायरहरूसँग म क्रान्ति गर्दिनँ भनेर चाहिँ मैले लेखेको एउटा कविता हो मगन त्यही क्रान्ति गर्दिनँ
4: हे पाजी दास ता चार्दै अगाडि कति सर्दछस् भ्रष्टलाई खुसी पार्दै चाकरी कति गर्दछस् थुक्कलासी सधैँ झुक्दै झोका मालिकका कति खस्ने हो पशु भन्दा नि तल धेरै अझै कति के सोध्छस् के भयो भन्दै देख्दैनस् यही अगाडि छ के गुनासा गरिरहन्छस् देख्दैनस् आँसुका दह थुक्क कायर के जिउँछस् त देख्दा लाज आउँछ तेरो निर्लजता देखि लाज आफै लजाउँछ के गरूं हुन्छ हिउँले पोल्छ बेसरी पौडन्छु पिउँदै पानी तिर्खा मेटिन्न के गरी म सुन्न पनि चाहन्न तेरो त्यो लोभको कथा भिख माग्दै हिँडेको छस् यो कस्तो क्रान्ति हो बता भिख मागेर सम्पन्न गरिने क्रान्तिको कथा सधैँ सधैँ बनेको छ पीडा पीर पिलो व्यथा त कहिले किन चेत्दैनस् भिख माग्छस् मिलौ सधैँ भोको गिद्ध सिनो लुच्न छाट्छ के कहिले कतै जहाँ पामरको राज्य जहाँ कायर छन् दल कि त्यहाँ जिन्दगी सर्छन् कि उड्छन् क्रान्तिका दल नेपाल प्राण हो मेरो पाक्ने छु म जहाँ तक दिन्न पामरमा राज्य हुन्न कायरको दल लाठीहरू बसेका छन् त जस्ता जुन ठाउँमा भयो को कहिले मान्छे स्वस्थ स्वच्छ र सानमा त जस्ता क्षेत्र देखेर हुँदैछु म स्वयं खडा आगो भन्दा कडा आगो कडा पानी कडा हावा त्यसपछि ए आगो पर जा नत्र ए आगो पर जा नत्र डर्छस् मेरै त तापले ए हावा पर जा नत्र सुक्छस् मेरै त सासले ए पानी पर जा नत्र डुब्छस् मेरै त आँसुले हिमाल पर जा नत्र पुरिन्छस् नर मासुले फाल हाल्नु परे हाल्छु आगोमा म सबै दिन आगो बाल्नु परे बाल्छु आफै माथि दिनै दिन भै कायर बैरीको पाउ मोल्न म सक्दिन मर्नु पर्छ भने मर्छु मगन त्यही क्रान्ति गर्दिन मर्नु पर्छ भने मर्छु मगन त्यही क्रान्ति गर्दिन
1: आजको कविता
2: आजको कविता

0: धादिङवासीको लागि खुशीको खबर। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार मासुत स्टेट ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848562088। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848562088।
1: मानसिक समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाड़सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा।
2: नयाँ तथा पुरानो सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398913.
3: अनि मैले गाडी अस्ति सम्बन्धको पसल सुनि देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पत्रको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पहिला गएर रेडियो धादिङमा विज्ञापन दिएर आइरहन्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल स्पिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन

0: सन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डिफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पायल फिस्टुला नसा तथा हार्जोनी उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङ बेसी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 0105212248, मोबाइल नम्बर 9841414984। शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 0105212438 र 0105212463 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेंटरी सामन
1: अधिकारी सागर
0: बोझो फ्रेंड्स
1: अधिकारी सागर
0: धारा फिटिंग
1: अधिकारी सागर
0: टाइल मार्बल
1: अधिकारी सागर
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो ल्याउन त हामीलाई नै भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनुको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आजै फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: घरिघरि घर नै भन्ने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँथे होइन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-533-63 मोबाइल नम्बर 98-41-26-23
2: होइन है बुढा सागर पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
12: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ डिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
12: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
13: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
14: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ डिसी पुछार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
15: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: ए सुन न गल्फ में एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरु कहाँ पाउँछ होला है
1: त्रिमूर्ति छ नि छैन
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ
1: त्रिमूर्ति छ नि छैन
0: या आफूलाई समस्या परिरहेको छ तिमी मजाक गरेर बस्छ भने भन्नु छिरो
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
2: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आईटेल ब्रांड का मोबाइल घड़ी साउंड सिस्टम डिसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 9841063130 र 9813183307
4: होइन है बुढा चार्जर पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्की बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
5: सुन जस्तो कि जात पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको भादिङ डिसीमा रहेको सलाम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
5: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
6: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
7: हजुर हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङसी पुछार बजार
4: प्रोपाइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860222627

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: चिन्ह इमेजिंग टाइम चेक अहिले ठीक 8 बजेको छ।
1: अहिले बिहानको 8 बज्यो।

0: Animal Lines Life Insurance 酷野 라디오.
1: झोक्राहरू बसिराख्नु भएको छ त के भयो?
2: जिम्माइट बाटो ल्याएको भैँसी ब्याएपछि गुड खाउला घिउ बेचाउला भनेर कति सोचेको थिए मरे बाबु. अझ त्यति मात्र हो र, बाख्राले पनि हिजोदेखि घाँस पानी केही खाएको छैन, दही बडी पनि दिएन बाबु मलाई त.
1: दही बोला सराप्दै बसेर मात्र होइन नि भाउजू, बेलामै पशु बिमा गर्नु पर्थ्यो. यदि तपाईँले पशु बिमा गर्नु भएको भए अहिले त भैँसीको मूल्यको 90% सम्मको क्षतिपूर्ति पाउनुहुन्थ्यो, अनि त्यही क्षतिपूर्तिले अर्को भैँसी किन्न मिलिहाल्थ्यो. अहिले त अझ नेपाल सरकारले पशु बिमामा लाग्ने बिमा शुल्क अर्थात प्रिमियममा 80% सम्मको अनुदान दिने गर्छ, तपाईँले 20% मात्र तिरे पुग्छ. त्यसैले भाउजू, भैँसी त मर्यो, जिउनु पर्ने थियो क्षति तपाईँलाई भइनै गयो. अब अरू हुन सक्ने क्षतिलाई जोगाउनु भए पनि गोठमा बाँकी बसेका अरू पशुको चाहिँ बिमा गरिहाल्नुहोस्.
2: बाबु कति राम्रो पो रहेछ यो पशु बिमा भन्ने त, अनि कहाँ गएर गर्न सकिन्छ नि बिमा?
1: बिमा गर्न चाहिँ नेपाल सरकारबाट मान्यता प्राप्त बिमा कम्पनीहरूमा गएर गर्न सकिन्छ. यदि तपाईँलाई बिमाको विषयमा थप बुझ्न मन लाग्यो भने स्थानीय स्तरमा रहेका पशु प्राविधिकहरूसँग सम्पर्क गर्न सक्नुहुनेछ. उनीहरूले तपाईँलाई उचित सल्लाह पनि दिन्छन्, सहयोग पनि गरिदिन्छन्.
0: सुरक्षित भविष्यका निम्ति पशुधन बिमा.
3: ट्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सगन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश.
0: शहीद मेमोरियल अस्पताल प्राली धादिङबाट प्रवाह हुने सेवाहरू
4: 24 घंटा इमर्जेन्सी र फार्मेसी सेवा,
0: अनुभवी र दक्ष चिकित्सकहरूबाट ओपीडी सेवा,
4: हरेक दिन बिहान र बेलुका उपलब्ध हुने विशेषज्ञ सेवाहरू, हात जोड्ने सेवा, बाल रोग सेवा, जनरल फिजिसियन,
0: हरेक शनिबार महिला तथा स्त्री रोग सम्बन्धी सेवा र महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी सेवा,
4: शनिबार काठमाडौँबाट आउनुहुने रेडियोलोजिस्ट डाक्टरबाट जिल्लामा पहिलो अत्याधुनिक रंगीन 5D मेसिनबाट गर्भवतीको एनमली स्क्यान, स्थल तथा शरीरको जुनसुकै भागमा रहेको गाँठागुटीहरूको स्क्यान र थाइरोइड स्क्यान,
0: भिडियो एक्सरे सेवा,
4: इको सेवा हरेक दिन बिहान र बेलुका,
0: ल्याब सेवा, सबै किसिमका जाँच गरिने व्यवस्था भएको.
4: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ डिसीद्वारा जनहितमा जारी सन्देश.
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज.

0: स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस शुभला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, न्यूकण्ठ टिम, धादिङ बसी, पुछार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार। छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच। वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली, धादिङ बेसी, त्रिवेणी चोक, पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 010-521-367, 98-41-063-249 र 98-43-40-33-23।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि, मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार RCT गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, बीच बजार, मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
8: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पित बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छार सूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्नी, नसा, बात, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेज, पिसाखु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुसार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333898, 9813371300।
2: इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि

0: के तपाई मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ पीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार दे प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल सुस्पुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 98-41-14-94-84।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश। भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस निलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय निलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513739757 इन्जिनियर अजय कुमार यादव 98161910066 नवीन काफले सूचना अधिकारी 98549050939 रश्मिला दंगाल अधिकारी 98549590034 सन्तोष नगरकोटी 98511207798 निलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
0: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरैजना सानो ज्वरो खोकी वा रुगा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौ, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईँलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाई लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौं र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौं, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौं, सचेत बनाऊ।

0: Livonia.
1: Extreme energy drink.
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: आदिमवासीको लागि खुसीको खबर। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ। गजरी बजार माछा पुस्ले ब्याङ्कको अगाडि महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848 56 20 88। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848 56 20 88।
1: अहिले बिहानको 9 बज्यो।
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।

0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।
1: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु। अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त? उता हेर त भान्जा, हेरिरहेको छु त मामा, के देखेउ त भान्जा? प्रतीक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा? भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब
2: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रतीक कम्प्युटर सेन्टरमा जाने।
3: सबै प्रकारका कम्प्युटरको लागि प्रतीक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-77, 97-510-97-778।
4: सेनेटरी सामान
5: अधिकारी सबल,
4: बोजो फ्रेन्ड्स
5: अधिकारी सबल,
4: धारा किचिन
5: अधिकारी सबल,
4: टाइल मार्बल
5: अधिकारी सबल।
6: ए दाई, के को नाराबाजी हो दाई?
7: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी,
6: के हो न त हामीलाई नि भनिदिनु न।
7: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाटपको पिपिसी, पिपिआर, सिडिसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार DWC प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
8: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन, पुछार बजार धादिङ, किब बोर्डिङ नजिकै प्रोपाइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-5217-38, मोबाइल नम्बर 98-40-39-46-56।
9: मलाई चप्पल किन्ने पैसा दिनु त? तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
10: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
9: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
10: ल भाइ हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
9: किन नि बाबा?
10: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
11: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
12: सम्पर्क मोबाइल 97-41-01-34-29।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घरमै रहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदैन होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउने, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोपाइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 09533367, मोबाइल नम्बर 98।

0: 2600 2600 84।
1: होइन यो बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
2: सुन जस्तो कि जाप पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
1: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त।
2: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
3: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
4: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ बेसी पुछार बजार।
1: अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98 41 71 79 70 र 98 60 22 26 60।

0: त्यो भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमती छँदै छ नि,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमती छँदै छ नि,
0: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नुहोस् न।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङ्गेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।

0: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को अर्को परिभाषा।
1: आज भोलि त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाव पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला? बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनुपर्छ। कोदो, फापर, चिनो, कागुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
2: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ, पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यूनीकरणमा पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: क्याफ एओ नेपाल भीमसिंह थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सेनेटरी सामान
4: अधिकारी चौकस,
3: बोजो फ्रेन्ड
4: अधिकारी चौकस,
3: धारा फिटिङ
4: अधिकारी चौकस,
3: टाइल मार्बल
4: अधिकारी चौकस।
5: ए दाई, के को नाराबाजी हो दाई?
6: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी।
5: के हो लौ न त हामीलाई नि भनिदिनु न।
6: ल सुन्नुहोस् बहिनी, बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ, सेनेटरी, नेपाथपको पीपीसी, पीपीआर, सीडीसी पाइप, ट्याङ्की, टोयलेटको प्यान, पानी तान्ने मोटर, कालो पाइप, मार्बल, ग्रेनाइट, टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
5: हो र दाइ, ल त्यसो भएमा पनि उतैतिर लाग्यो।
6: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
7: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोर्डिङ नजिकै। प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
8: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
9: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
8: किन हुनु, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
9: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
8: किन नि बाबा?
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
8: हस् बाबा।
10: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
11: सम्पर्क मोबाइल 97140131429।
12: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै होइन, कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनु बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने?
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाटाहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुछार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 09533367, मोबाइल नम्बर 9841226383।
4: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि सानी, मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
5: त्रिमूर्ति छ नि सानी,
4: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
4: लैले
5: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिये नया मोबाइल साटिन्छ।
6: त्रिमूर्ति मोबाइल हाउस, धादिंग सी मिलन टोल, लेकाली टिकट काउंटर संगे, प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813807।
7: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
8: सुन जस्तो कि जात पाएँ तै बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
7: है? तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ डिसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
8: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
9: हामी त लाग्यौ श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
10: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङदेशी पुछार बजार।
7: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860226।

0: यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।
1: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरै भएन।
2: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
1: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
2: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण
1: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
2: खानामा चिल्लो प्रयोग कम गरौं, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौं, नियमित व्यायाम गरौं
1: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
3: एफएओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सजन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: me a...
1: Extreme energy drink.
2: यस शुभलाभ पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्ड सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
3: लामो समयदेखिको दम पिनास निमोनिया कोभिड 19 पछिको श्वासप्रश्वास सम्बन्धी सम्पूर्ण समस्या
2: थाइराइड रोग
3: लामो समयदेखिको ग्यास्ट्रिक खाना अपच हुने अमिलो पानी आउने
2: जन्डिस बिग्रिएको पेटमा पानी जम्ने पेट फुल्ने समस्या
3: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पुल टिम ताली निकट टिम धादिङ सी पुसार बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22
4: सुवर्ण अवसर सुवर्ण अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थाइराइडको समस्या महिनावरीको समस्या भिटामिन डीको समस्या क्याल्सियम घटबड हुने समस्या थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 98-141-063-249 यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
5: घरमा चारजना छन् चारजनाको चारै समस्या कसलाई कहाँ लिएर जानु
6: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै
5: के हुनु बाबु दाईको दाँत जचाउनु पर्नेछ नानीको दाँत मिलाउनु पर्नेछ बाबुको दाँत निकाल्नु पर्ने अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने कसलाई कहाँ लिएर जाने होला
6: ल किन चिन्ता लिनु अब हाम्रै धादिङ बेसी बीच बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मैले नि आज भर्खरै दाँत मिलाएर आएको सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि
7: हजुर हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने दाँत सफा र पोलिस गर्ने दाँतको जरादेखि उपचार आरसीटी गर्ने दाँत कलरको सिमेन्ट भर्ने नकली स्थायी र अस्थायी दाँत राखिने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
8: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य नीलकण्ठ नगरपालिका 3 धादिङ बसी बीच बजार मिलनपोल जाने बाटो माइक्रो काउन्टर नजिकै थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 98-15-92-37-34

0: नानीमाईलाई लाइफ इन्स्योरेन्स खुलेर जियो
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Film Imaging Time Take अहिले ठीक 10 बजेको छ. अहिले बिहानको 10 बज्यो.
1: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौ सदा सर्वदा.

0: समुदाय का लागी समुदाय को आवाज
1: रेडियो धादिंग 106 मेगाहर्ज।
2: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
3: के तपाईको मलद्वारमा मासु पलाएको छ?
2: अथवा दुख्ने, पोल्ने, चिलाउने, पीप बग्ने, घाउ खटिरा आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
3: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छाडसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
2: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङदेखि पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
3: हाम्रा विशेषताहरू:
2: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
3: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
2: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
3: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
2: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेखि पुसार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813-8371-00।
4: तपाईको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-35-888।
3: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
2: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ पीयू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
3: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पीप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
2: हामी कहाँ आयुर्वेद का वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
3: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
2: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
3: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
2: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
3: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
2: छालाका रोगहरू सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
3: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हात जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी, होटल जनजीविका अगाडि।
2: फोन नम्बर 01-5-21-248, मोबाइल नम्बर 9-41-14-94-84।
0: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारेरोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि

0: रगत मासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
1: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
0: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: ढुक होइन ढुक्क हुँ र हो महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनाऊ
1: ढुकु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: सेनेटरी सामान
3: अधिकारी सबलेस
2: बोजो फ्रेन्स
3: अधिकारी सबलेस
2: धारा फिटिङ
3: अधिकारी सबलेस
2: टाइल मार्बल
3: अधिकारी सबलेस
4: ए दाई के को नाराबाजी हो दाई
5: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
4: के हो ल न त हामीलाई नि भन्दिनु न
5: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
4: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लाग्यो
5: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
6: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
7: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
8: तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनुहुन्छ अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
8: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
7: किन नि बाबा
8: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
9: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
10: सम्पर्क मोबाइल 97-41-031-4029
11: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
12: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
11: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
12: म काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
13: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाटाहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
9: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
13: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 98-41-26-33-83
14: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न गर्लफ्रेन्ड एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छँदै छैन।
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छँदै छैन।
0: आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइफोन ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिङगेसी मिलन टोल लेकाली टिकट काउन्टर सँगै प्रोपाइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841063130 र 9813183307।
4: होइन है बुढा, चार्जर पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
0: सुन जस्तो चिज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
0: अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
5: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँले
6: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकलादेवी सुनचाबी पसल धादिङदेशी पुछार बजार।
4: प्रोपाइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
7: यो गाह्रो नि पाउनलाई साह्रो, जसले गर्छ पुरा तिर्सदै नै ठाडो
8: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पूरा गर्दै फिर ठाडो पारिरहेका छौँ सदा सर्वदा। सिभन सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: 99.9 Life Insurance. Khule Radio.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: धादिङवासीको लागि खुसीको खबर, टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार मासो पुस्रे ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईँसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टिभीएससँग साट्नुहोस्। आकर्षक फाइनेन्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल, मोबाइल नम्बर 9848-56-20-88, विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। टिभीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला, अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विश्वराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1, गजरी बजार, धादिङ। सम्पर्क मोबाइल नम्बर 9848-56-20-88।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।

0: रेडियो धादिङ 106 MHz।
1: आज भने त सबैले हाइब्रिड जातको उन्नत बाली नै लगाउँछन् भन्ने सुन्छु। यसले त छिट्टै फल दिन्छ, बजारमा पनि राम्रो भाउ पाइन्छ भन्ने सुन्छु। यो हाइब्रिड बिउ कहाँ पाइएला बाबुलाई केही थाहा छ त?
2: हाइब्रिडले फल त छिट्टै दिन्छ होला, तर त्यसमाथि खर्च पनि काली लाग्दो हुन्छ। रासायनिक मल विषादी हरेक वर्ष नयाँ बिउ किन्नै पर्ने हुन्छ, त्यसैले हामीले रैथाने बालीहरू नै लगाउनु पर्छ। कोदो, फापर, चिनो, कागुलो, उवा, जौ, मकै, सिमी, तरुल, पिँडालु जस्ता रैथाने बालीहरू त हाम्रो पहिचान हुन्, त्यसैले हामीले यिनीहरूको संरक्षण गर्नुपर्छ।
1: अनि के फाइदा हुन्छ त बाबु यस्तो बाली लगाउँदा?
2: यस्ता रैथाने बालीहरूमा रोग किरा कम लाग्छ, खडेरी तुसारो पनि सहन्छ, कम लगानीमै राम्रो उब्जनी हुन्छ। पौष्टिक तत्त्वले भरिपूर्ण हुने भएकाले पोषण सुरक्षामा टेवा पुर्याउँछ, अनि कालान्तरमा गएर कुपोषण र गरिबी न्यून गर्न पनि सहयोग पुर्याउँछ नि काकी।
1: मलाई त तिम्रो कुरा एकदम ठिक लाग्यो, अब म पनि रैथाने बाली नै लगाउँछु।
0: रैथाने बाली जोगाऊ, जैविक खेती अपनाऊ, आफ्नो माटो र आत्मनिर्भर भविष्य बचाऊ।
1: क्याप एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
3: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार, काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेसलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
4: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो। खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन।
5: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ।
4: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ। नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्।
5: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात हाम्रै हुन्छ।
4: बजारमा पाइने खानेकुरा जो हाम्रो स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ, प्राकृतिक रूपमा उपलब्ध केही खानकी स्वास्थ्यको लागि निकै लाभदायक हुन्छन्।
5: खानामा चिल्लो प्रयोग कम गरौ, मौसम अनुसार फलफूल खाऊ, गाउँघरका अन्नलाई विशेष जोड़ दिऊ, दूधजन्य वस्तु खाऊ, माछा मासुका परिकार मिलाएर खाऊ, फिल्टर गरेको पानी प्रशस्त मात्रामा पिऊ, धूम्रपान मद्यपान तथा लागू पदार्थ सेवन नगरौ, नियमित व्यायाम गरौ
4: र कुनै पनि पोषक तत्व आवश्यक भन्दा बढी कम भएको राम्रो मानिँदैन, यो सन्तुलित हुनुपर्छ।
1: एफ एओ नेपाल, भीमसेन थापा गाउँपालिका गोर्खा, ज्वालामुखी गाउँपालिका धादिङ र श्री स्वरा सघन गाउँ विकास केन्द्र गोर्खाद्वारा जनहितमा जारी सन्देश।
6: सुन्न, गर्लफ्रेन्डलाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है? त्रिमूर्ति छ नि छैन? मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
7: त्रिमूर्ति छ नि छैन?
6: या आफूलाई समस्या परिरहेको छ, मजा गरेर बस्छ भने भन्नु छिटो।
7: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
8: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईफोन ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिफोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटिं।
9: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813807।
0: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को और को परिभाषा
1: एस सुगला पोलिक्लिनिक प्राली धारिंग दशमा प्रसूति तथा महिला रोग विशेषज्ञ डाक्टर धनलक्ष्मी गुरुंग द्वारा प्रत्येक महीना को पहिलो हप्ता र तेस्रो हप्ता प्रसूति तथा महिला रोग संबंधी संपूर्ण चेकजा तथा उपचार गराइने हुँदा निम्न समस्या भएका बिरामीहरूले संपर्क गर्नुहोला।
2: प्रसूति गर्भवती संबंधी संपूर्ण चेकजाँच
1: महिनावरी गड़बड़ी हुने वा महिनावरी हुँदा तल्लो पेट धेरै दुख्ने भएमा
2: प्रसूति गर्भवती संबंधी संपूर्ण चेकजाँच तल्लो पेट दुख्ने सेतो पानी बग्ने योनि चिलाउने
1: आल खस्ने समस्या भएमा
2: डिम्बाशयमा भएको शिष्टको क्यान्सर गुण भएको नभएको जाँच
1: पाठी घरको मुखको क्यान्सरको जाँच
2: लामो समयदेखि पिसाब पोल्ने समस्या भएमा
1: महिलाहरूको स्तनमा गिर्खाहरू भई दुखाइ भएमा
2: बिहे गरेको लामो समयसम्म पनि सन्तान नभएमा
1: र 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक पाली निकट तीन धादिङ पुछर बजार प्रहरी बीट अगाडि फोन नम्बर 010-521-153 मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: हरेक महिनाको पहिलो शनिबार दीपमाला लाइफ केयर सेन्टर पालीमा महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रक्षा पराजुलीबाट बिरामी जाँच सेवा, बाजोपन, निसन्तान, हर्मोन तथा महिला सम्बन्धी सम्पूर्ण उपचार, छ महिनादेखि बच्चाको योजना गर्दा बच्चा नबस्ने, हर्मोनको गडबडी भएमा गर्भवती सम्बन्धी सम्पूर्ण चेक जाँच, महिनावरी गडबडी हुने, तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, यौनि चिलाउने, आङ खस्ने, लामो समयदेखि पिसाब पोल्ने, महिलाको स्तनमा गिर्खा अथवा गाँठागुठी भएमा, महिनावरी हुँदा रगत धेरै बगेमा, गर्भवती महिलाको बच्चाको जाँच र पाठेघरको क्यान्सरको जाँच, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर क्रिस्टल केसीद्वारा भिडियो एक्सरे, एनामोली स्क्यान, थाइरोइड स्क्यान, शरीरमा जुनसुकी स्थानमा भिडियो एक्सरे सेवा। दीपमाला लाइफ केयर सेन्टर प्राली धादिङ बेसी त्रिवेणी चोक पुरानो सिपी कलेजको भवन। सम्पर्क फोन नम्बर 01051 367 9141 063 243 49 र 9843 40 33 23।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बस्ती 20 बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 9815927334।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
4: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
4: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङ बेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
4: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
4: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने
4: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843333398, 9813 81000।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल सुस्फुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
0: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
1: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
0: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै छारसूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
1: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
0: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
1: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
0: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
1: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाग, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
0: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र नीलकण्ठ नगरपालिका 3 शान्त बजार धादिङदेशी होटल जनजीविका अगाडि।
1: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-94-84। शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
0: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङदेशीद्वारा जनहितमा जारी सन्देश। हात धुनै पर्ने जोखिमपूर्ण अवस्थाहरू,
1: खाना बनाउनु अघि,
0: खाना खानु अघि,
1: साना बालबालिकालाई खाना खुवाउनु अघि,
0: चर्की गएर आएपछि,
1: फोहोर कुरा छोएपछि
0: र बालबच्चाको दिशा धोएपछि मिची मिची साबुन पानीले हात धुनु पर्दछ।
1: जनहितका लागि सामुदायिक सन्देश, सामुदायिक रूपान्तरण समाज नेपाल धादिङ।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: भर्ना खुल्यो।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
0: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
1: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको 1 प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म। फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161-10-66 नवीन काफले सूचना अधिकारी 98549-50-39 रश्मिला दंगाल अधिकारी 98549-56-90

0: 34 सन्तोष नगर कोटी 98511 2798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ। धादिङवासीको लागि खुशीको खबर, टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला आउँदैछ गजरी बजार माछा पुस्ने ब्याङ्कको अगाडि। महाकुम्भ मेला 2083 साल जेठ 24 गतेदेखि 30 गतेसम्म। तपाईसँग जुनसुकै कम्पनीको मोटरसाइकल वा स्कुटर छ, अब सजिलै टीवीएससँग साट्नुहोस्। आकर्षक फाइनान्सको सुविधा, नयाँ बाइक खरिदमा विशेष क्यास डिस्काउन्ट, मन परेको बाइकको निःशुल्क टेस्ट ड्राइभ पनि। आउनुहोस्, साथमा नागरिकता र लाइसेन्स लिएर। थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विष्णुराल, मोबाइल नम्बर 9848562088। विष्णुराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस्। मेला अवधिमा गजरी पुग्नुहोस्। विष्णुराल मोटरसाइकल एन्ड अटो वर्कसप, गजरी गाउँपालिका 1 गजरी बजार धादिङ। सम्पर्क मोबाइल नम्बर 9848562088।
1: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: अहिले ठीक 12 बजेको छ।
1: अहिले मध्याह्नको 12 बज्यो।

0: manda tantos mensajes?
1: Ok, tengo que chequear esto.
0: ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: सबै भन्दा पहिले मुख्य मुख्य खबर. आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन. 38 जिल्लामा सम्पन्न महाधिवेशन अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी. कञ्चनपुरको शुक्ला फाटामा युवा सम्मेलन. जलवायु संकट विरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता. सुनको भाव आज तोलामा 8,200 रूपियाँले घट्यो. तोलाको 3,00,000 रूपियाँमा कारोबार. समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल. सार्वजनिक समुद्री विपद न्यूनीकरणमा नयाँ आशा. नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा. विश्वकप फुटबल शुरू हुने 5 दिन बाँकी. व्यवस्थापनको तयारी अन्तिम चरणमा. नेपाल खबरमा अब पूरा खबर. सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आज 28 जिल्लामा पहिलो अधिवेशन गर्दैछ. कोशी प्रदेशका 4, मधेसका 4, बागमतीका 2, गण्डकीका 4, लुम्बिनीका 3, कर्णालीका 6 र सुदूरपश्चिम प्रदेशको 5 जिल्लामा महाधिवेशन हुन लागेको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिनुभयो. पार्टीको निर्वाचन आयोगका अनुसार उदयपुर, सोलुखुम्बु, खोटाङ, इलाम, सिरहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलप्रासी, वर्दघाट, सुस्तापूर्व, गोरखा, लमजुङ, अर्घखाँची, रूपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रूकुम पश्चिम, मुगु, जुम्ला, अछाम, डोटी, कैलाली, कञ्चनपुर र बाजुरामा अधिवेशन हुँदैछ. हरेक जिल्लामा 3 सदस्यीय निर्वाचन समिति परिचालित भएका छन्। राष्ट्रपतिले हिजो 38 जिल्लामा अधिवेशन सम्पन्न गरेको जनाएको छ। पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै 77 मध्ये 67 जिल्लामा अधिवेशन सम्पन्न गर्ने राष्ट्रपतिको तयारी छ। अन्य 10 जिल्लाको अधिवेशन राष्ट्रिय महाधिवेशन पछि हुनेछ। राष्ट्रपतिको पहिलो राष्ट्रिय महाधिवेशन आउँदो असार 7 देखि 9 गतेसम्म चितवनमा हुँदैछ। कञ्चनपुरको शुक्ला फाटा नगरपालिकामा सम्पन्न पालिका स्तरीय युवा सम्मेलनले जलवायु संकट विरूद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड़ दिएको छ। चूरे विनाश, अस्वाभाविक गर्मी र बढ़दो प्लास्टिक प्रदूषणको कारण कञ्चनपुर सहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा परेका सम्मेलनको निष्कर्ष रहेको छ। सम्मेलनमा सहभागी युवाले जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जनाएका छन्। मेयर रणबहादुर महराले वातावरण संरक्षण केवल सरकारी निकाय जिम्मेवारी मात्र नभई समुदाय र विशेष गरी युवा वर्गको साझा दायित्व भएको बताउनुभयो। वातावरण संरक्षणमा क्रियाशील केशवराज पन्तले जलवायु परिवर्तनको कारण पारिस्थितिकीय प्रणालीमा परेको प्रभाव, जैविक विविधताको संरक्षण र स्थानीय स्तरमा अपनाउन सकिने अनुकूलनका उपायबारे प्रस्तुति दिनुभएको थियो। छलफलपछि जारी प्रतिबद्धता पत्रमा वातावरण तथा प्राकृतिक स्रोतहरूको दिगो उपयोग गर्दै संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने, एकपटक प्रयोग हुने प्लास्टिक जन्य सामग्रीको प्रयोग न्यूनीकरण गरी वातावरण मैत्री कल्पलाई प्रोत्साहन गर्ने उल्लेख गरिएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 8,200 र चाँदी 335 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज भाव घटेर सुन तोलाको 3,00,000 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,90,000 रूपियाँ रहेको थियो। आज चाँदी तोलाको 4,895 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार चाँदी तोलाको 5,230 रूपियाँमा कारोबार भएको थियो। तीन दिने भारत भ्रमणमा रहेका परराष्ट्र मन्त्री शिशिर खनाल आज स्वदेश फर्किनुहुने भएको छ। यसअघि हिजो खनाल र भारतका विदेश मन्त्री एस जयशंकर बीच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ। वार्तामा दुई देशबीचको व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तार लगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास नयाँ दिल्लीले निकालेको विज्ञप्तिमा उल्लेख छ। साथै 3 विभिन्न निर्णय पनि भएको छ। परराष्ट्र मन्त्री खनाल विदेश मन्त्री जयशंकरको मैत्रीपूर्ण निमन्त्रणा भारतको औपचारिक भ्रमणका लागि अस्ति शुक्रबार नयाँ दिल्ली जानुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अछाममा जीप दुर्घटना हुँदा 1 जनाको ज्यान गयो, 2 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: पीपल्स कैंपस काठमांडू को बढ़ना संबंधी सूचना
4: 45 वर्षों को विश्वास बोके देश के अग्रणी सामुदायिक कैंपस पीपल्स कैंपस काठमांडू पकना जोल में व्यवस्थापन तर्फ कक्षा 11 में भर्ना खुल्यो
2: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढ़ाई र उज्जवल भविष्य अब सब एक
4: यहाँ टीओ अंतर्गत का एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रम संचालन में छन्
2: थप जानकारी का लगी फोन नंबर 01-5351-990 51-5390 में संपर्क गर्नुहोला।

कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिमपाट काठमांडू सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौंमा 90 मेगाहर्ज एकुंजेल हामीले आज 28 वटा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन 38 जिल्लामा सम्पन्न सुनको भाव आज तोलामा 8200 रुपैयाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। अछामको कमल बजार नगरपालिका सात क्वाललेखमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। भैराती पूर्माखाँड गाउँपालिका तीनका 26 वर्षीय पुष्प बुढाले चलाएको 613 नम्बरको जीप दुर्घटना हुँदा कमल बजार नगरपालिका सातका 34 वर्षीय कर्ण भाटको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन्। ज्यान गुमाएका भाटका छोरा निमबहादुर र पैठाउँका 30 वर्षीय बरद्री भाट घाइते भएको र दुवैजनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। चीनका वैज्ञानिकले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता अर्थात एआई मोडल सार्वजनिक गरेका छन्। यसले आँधी अत्यधिक वर्षा आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरंग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाको पनि पूर्वानुमान गर्न सक्छ। पूर्वी चीनको सान्दुन प्रान्त छिन्दाओमा चौथो चीन डिजिटल पृथ्वी सम्मेलनमा हिजो यो नयाँ मोडलको औपचारिक उद्घाटन गरिएको हो। चीनको विज्ञान प्रतिष्ठान अन्तर्गतको समुद्र विज्ञान अनुसन्धान संस्थान द्वारा विकसित यो प्रणाली सन् 2024 को अन्त्यतिर सार्वजनिक गरिएको अमूल्य संस्करणको उन्नत रूप रहेको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। संस्थानका अध्यक्ष वाङ फाङका अनुसार नयाँ प्रणालीले समुद्री अवस्थाको सामान्य पूर्वानुमानबाट अगाडि बढ़ेर जटिल समुद्री घटनाको बुद्धिमत्तापूर्ण विश्लेषण र प्रत्यक्ष पूर्वानुमान गर्न सक्षम भएको छ। विशेषज्ञ अनुसार यसले तटीय क्षेत्रका बासिन्दालाई थप समयमै चेतावनी दिएर ठूलो जनझनको क्षति रोक्न मद्दत पुर्याउन सक्छ। अनुसन्धान टोलीका अनुसार भविष्यमा यसलाई जलवायु तथा समुद्री पारिस्थितिकीय अध्ययनसँग जोड्दै समुद्री बुद्धिमत्ता मंचको रूपमा विकास गर्ने लक्ष्य रहेको छ। अब खेल खबर। नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमी फाइनल खेलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। नेपालको जितमा लोकेश बमले अभिजित 44 र कप्तान रोहित पौडेलले 21 रन बनाए। त्यस्तै कुशल भुर्तेल 20 रन बनाएर आउट भयो। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको ओमान 19 ओभर 4 बलमा सबै विकेट गुमाउँदै 94 रनमा अल आउट भयो। नेपालका करण केसीले 3 तथा सुन्ताल कामी र सन्दीप लामिछानेले समान 2-2 विकेट लिए। जितसँगै नेपाल उपाधि नजिक पुगेको छ। उपाधिका लागि नेपालले अहिले केही बेरमा हुने हङकङ र मलेसिया बीचको दोस्रो सेमी फाइनल खेलको विजेतासँग खेल्नेछ। र विश्वकप फुटबल प्रतियोगिता शुरू हुन अब 5 दिन मात्रै बाँकी छ। अमेरिका मेक्सिको र क्यानाडामा संयुक्त रूपमा हुन लागेको यो विश्वकपमा 48 देश सहभागी हुँदैछन्। यो विश्वकप इतिहासकै ठूलो संस्करण पनि हो। छनौट भएका सहभागी देशबाट खेलका लागि आयोजक देशको प्रवेश आज्ञा लिने र उनीहरूको व्यवस्थापन गर्ने क्रम तीव्र बनेको छ। अरू आवश्यक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको छ। उद्घाटन खेल जुन 12 अर्थात यही जेठ 29 गते शुक्रबार बिहान पाउने 1 बजे आयोजक मेक्सिको र दक्षिण अफ्रिका बीच हुनेछ। त्यसै दिन बिहान पाउने 8 बजे दक्षिण कोरिया र चेक रिपब्लिकले पनि खेल्दैछन्। यी समूह ए का खेल हुन्। 4-4 टोली गरी 12 समूह रहेका छन्। यो विश्वकप 39 दिनसम्म चल्नेछ। कुल 104 खेलहरू 16 शहरमा हुँदैछन्। साबिक विजेता अर्जेन्टिना सहित फ्रान्स, ब्राजिल, इंग्ल्याण्ड, स्पेन, जर्मनी, पोर्चुगल जस्ता टोली उपाधिका दावेदार मानिएका छन्। फिफा विश्वकप सन् 1930 शुरू भएको हो। 23 संस्करणसम्म आइपुग्दा विश्वकपमा सहभागी हुने टोलीको संख्या 48 पुर्याइएको छ। फाइनल खेल अमेरिकाको न्यू जर्सीमा रहेको मेटलाइफ रंगशालामा हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। आज 28 जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशन, 38 जिल्लामा सम्पन्न महाधिवेशन, अगावै 67 जिल्लामा अधिवेशन सक्ने तयारी। कञ्चनपुरको शुक्ला फाँटामा युवा सम्मेलन, जलवायु संकट विरूद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता। सुनको भाव आज तोलामा 8200 रूपियाँले घट्यो, तोलाको 3,800 रूपियाँमा कारोबार। समुद्री घटनाको पूर्वानुमानमा चीनको नयाँ एआई मोडल सार्वजनिक, समुद्री विपद न्यूनीकरणमा नयाँ आशा। र नेपाल एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको फाइनलमा विश्वकप फुटबल शुरू हुन 5 दिन बाँकी,
व्यवस्थापनको तयारी अन्तिम चरणमा। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी।

0: पाइने ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बात रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दुर्लभ रोगबाट पीड़ित हुनुहुन्छ
1: यस्तै समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
0: हाम्रा सेवाहरू
1: ओपिडी सेवा
0: विशेषज्ञ ओपिडी सेवा
1: निशुल्क औषधि वितरण
0: सशुल्क फार्मेसी सेवा
1: फिजियोथेरापी सेवा
0: अकुपंचर सेवा
1: योग परामर्श सेवा
0: क्रियाकल्प सेवा
1: पूर्व कर्म पंचकर्म सेवा
0: छार सूत्र सेवा
1: जलौका सेवा
0: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
1: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
0: विस्तृत जानकारीका लागि
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6096 98514-24063
2: क्लासिक टेकको 16th anniversary अफर जतिमा पाइयो खेतीमा पाइयो बजेट र प्याकेज तपाईँको रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि खेतीमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा पाइयो खेतीमा पाइयो
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्ध
4: रेडियो धादिङ 106.6 MHz
5: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस् 24 घण्टा आकस्मिक सेवा ओपीडी सेवा शल्यक्रिया सेवा साथै ल्याब एक्सरे अल्ट्रासाउन्ड इको इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस् केडीसी जनरल अस्पताल सम्पर्क नम्बर 01-4985-910 01-4985-911 तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: सेनेटरी सामान
7: अधिकारी सप्लाइज
6: बोजो पेन्स
7: अधिकारी सप्लाइज
6: धारा फिटिङ
7: अधिकारी सप्लाइज
6: कारण मार्बल
7: अधिकारी सप्लाइज
8: ए दाई के को नाराबाजी हो दाई
9: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
8: के हो ल न त हामीलाई नि भनिदिनु न
9: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पिपिसी पिपिआर सिडिसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरुम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
8: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लाग्यो
9: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डिडब्ल्युसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
10: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिन पुछार बजार धादिङ किबो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
11: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउ त टिका लगाएर कम्प्युटर किन्नु पैसा उतै दिन्छु
12: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
11: उता हेर त भान्जा
12: हेरिरहेको त मामा
11: के देखेउ त भान्जा
12: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ
11: मामा
12: भान्जा त्यसैले निधार यता ल्याउ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब धादिङदेखि बिग बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन
13: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बिच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
14: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि साह्रै झुट
13: फोन नम्बर 0102509 97 97510 97778

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चीज जात पाए त बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? भ्याडिङ मिसिनमा रहेको अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौ त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकलादेवी सुनचारी पसलतिर, अनि तपाईँले
3: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ देशी पुछार बजार।
0: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
4: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
5: त्रिमूर्ति छ नि छैन,
4: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ।
5: त्रिमूर्ति छ नि छैन,
4: त्यहाँ आफूलाई समस्या परिरहेको छ, ऊ मजा गरेर बस्छ भने भन्नु छिटो।
5: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आईटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, डिफोन, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिन्छ।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।

यसै गरी हामी सुगम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा सुगम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: California. Extreme energy drink.
1: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
2: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आधै फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140130139

0: बजाजन प्राप्त दो वर्ग को वित्तीय संस्था
1: रिलायंस फाइनेंस लिमिटेड वित्तीय सेवा को और को परिभाषा
2: भर्ना खुलियो
3: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिनी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धारिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नको लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
2: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
3: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 जीपीए हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757 इन्जिनियर अजय कुमार यादव 98161910 नवीन काफले सूचना अधिकारी 98549-50039 रश्मिला दंगाल अधिकारी 98549-56934 सन्तोष नगरकोटी 98511-20798 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।

0: Chetan Saman,
1: Adhikari Sadas,
0: Bojo Prince,
1: Adhikari Sadas,
0: Dara Kitin,
1: Adhikari Sadas,
0: Kyle Marvel,
1: Adhikari Sadas.
2: Dai, kiko nara baji ho dai?
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो ल्याउन त हामीलाई नै भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाथपको पिपिसी पिपिआर सिडिसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोरिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0105217638 मोबाइल नम्बर 9840394656
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के
6: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 9741031429
9: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पिपिआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 0105337368 मोबाइल नम्बर 9841426280
12: यसै गरी हामी सिभन सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो बाचा पुरा गर्दै फेरि ठाडो पारिरहेका छौ सदा सर्वदा सिभन सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: सुन्न, गर्लफ्रेन्ड लाई एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
1: त्रिमूर्ति छ नि छैन,
0: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
1: त्रिमूर्ति छ नि छैन,
0: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
1: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
2: हामी कहाँ सैमसंग, ओप्पो, भिवो, सीजी, इन्फिक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लीएर नया मोबाइल साटि।
3: त्रिमूर्ति मोबाइल हाउस धादिंग सी मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
4: होइन है बुढा, सागर पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ सीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले।
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङ सी पुछार बजार।
4: प्रोपराइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841071970 र 9860222।

0: नेपाल राष्ट्र ब्याङ्कबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: 99 Life Insurance. Kule Radio.
1: औषधि होइन सचेतना नै सुरक्षा। हामी मध्ये धेरै जना सानो ज्वरो खोकी वा रुघा लागेपछि तुरुन्तै औषधि खान सुरु गर्छौं, कहिले आफैले कहिले छिमेकीले सुझाएको औषधि। तर के तपाईलाई थाहा छ औषधिको यस्तो गलत प्रयोगले माइक्रोबियल प्रतिरोध अर्थात एन्टी माइक्रोबियल रेसिस्टेन्ट एएमआर बनाउँछ। माइक्रोबियल प्रतिरोध भनेको यस्तो अवस्था हो जहाँ ब्याक्टेरिया भाइरस फंगस र परजीवीले औषधिलाई असर गर्न नदिने क्षमता विकास गर्छन्। फलस्वरूप सामान्य रोग पनि निको पार्न गाह्रो हुन्छ, अस्पतालमा बसाइ लामो हुन्छ र मृत्युको जोखिम बढ्छ। त्यसैले डाक्टरको सल्लाह बिना कुनै औषधि नखाऊ, डाक्टरको सल्लाह बमोजिमको औषधि पूरा मात्रा समयमै सेवन गरौ र बाँकी औषधि अरूलाई नदिऊ र सरसफाईमा ध्यान दिऊ। औषधिको दुरूपयोग रोकौ, माइक्रोबियल प्रतिरोध घटाऊ, स्वस्थ रहौ, सचेत बनाऊ।

0: Patagonia Extreme Energy Drink.
1: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: Secretary Saman,
1: Adhikari Saplex,
0: Bojo Prince,
1: Adhikari Saplex,
0: Tara Kitin,
1: Adhikari Saplex,
0: Karel Margol,
1: Adhikari Saplex.
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भएमा त नि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिमु पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसके नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के
6: थाहा तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
2: होइन है बुढा चार्जर पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो कि जात पाएँ त्यही बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: है तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिना रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौँ श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथ फेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ देशी पुछार बजार
4: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
12: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले चिनिँदैन भने जस्तो सामान पनि पाइँदैन
9: होइन के भयो काका एक नै भटभटाउँदै हुनुहुन्छ त
12: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
9: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
5: हजुर हामी कहाँ रङ्गिन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
5: फोन नम्बर 010-533-6060 मोबाइल नम्बर 98-41-26-23
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: होइन है बुढा, चार बार पनि नजिकै आइसक्यो। कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जात पाए त्यही बनाउने कुरा पनि भएन। खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बिसीमा रहेको सलाम स्ट्रिम अक्कला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अक्कला देवी सुनचारी पसलतिर। अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो

0: नाम सलांग श्री अकला देवी सुनचारी पसल धादिंगी पुछार बजार
1: प्रोपराइटर अनिल सुनार संपर्क मोबाइल नंबर 9841179870 र 9860222660
2: सुन्न गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है त्रिमूर्ति छँदैछ नि मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउँछ
3: त्रिमूर्ति छँदैछ नि
2: आफूलाई समस्या परिरहेको छ त्यो मजा गरेर बस्छ भने भन्नु छिटो
3: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त
2: गइले
3: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर
1: हामी कहाँ सैमसंग ओप्पो भिभो सीजी इन्टेक्स एमआई मैजू कलर्स लाभा एमटेक टेक्नो आइटम ब्रांड का मोबाइल घड़ी साउंड सिस्टम बीसोम पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिएर नया मोबाइल साटिं
4: त्रिमूर्ति मोबाइल हाउस धादिंग श्री मिलन टोल लेकाली टिकट काउंटर संगे प्रोपाइटर ईश्वर श्रेष्ठ संपर्क मोबाइल नंबर 9841069130 र 9813183607

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै फेरि ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: आनेवारीलाई लाइफ इन्स्योरेन्स खुलेर जिउँ। शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: यस स्वास्थ्य परीक्षणमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल पाली धादिङ रेसीद्वारा जनहितमा जारी सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केबीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: यस शुभलाभ पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको स्वास्थ्य श्वास सम्बन्धी सम्पूर्ण समस्या,
0: थाइराइड रोग,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
0: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
0: सुबला पोल क्लिनिक पाली, न्यूकण्ठ 3, धादिङ सी पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: पूर्वबाट अवसर सुबाट अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डीको समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङबेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 9841063240। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङदेशी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छानामुनि मानव डेन्टल होम छँदैछ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सातै दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङबस्ती बीच बजार मिलनपुर जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
5: ए भान्जा, अब काठमाडौँ साठमाडौँ पाउँदैन, निधार यता ल्याए त टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु।
6: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
5: उता हेर त भान्जा,
6: हेरिआछु त मामा,
5: के देखेउ त भान्जा?
6: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
5: भान्जा, यसैले निधार यता ल्याए टिका लगाइदिन्छु, कम्प्युटर यतै किन, अब धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
7: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन, कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
8: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 0105509017, 9057107778।
0: के तपाईँलाई दिसा गर्दा रगत जाने समस्या छ?
9: के तपाईँको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिसा लाग्ने आदि भएको छ?
9: यदि यस्तो समस्या भएको छ भने तपाईँलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठुला शहर जानु पर्दैन। धादिङदेशी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
9: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
9: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हात जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरू को यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
9: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा नीलकण्ठ नगरपालिका 3 धादिङदेशी पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843033398, 9013873100।

0: स्कूला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने टिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईँलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र धादिङदेखि शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरे, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू, सेतो दुबी, चाया, पोतो, डन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोलुसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाट जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेखि होटल जनजीविका अगाडि।
0: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494-84। शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झमझम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्थ मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङदेखिमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङदेखिमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ व्यक्तिद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: के तपाईं मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीड़ित हुनुहुन्छ?
1: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियू शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोलुसन आयुर्वेदा पाइल

0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानीजन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नुपर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानीजन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानोठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानीगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 को लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा या एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ। अध्ययन हुने कार्यक्रम
1: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेशलाइज इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48,
0: अध्ययन अवधि 3 वर्ष, 3 वर्षको जम्मा शुल्क रु 48,000 तीन किस्तामा तिर्न सकिने, न्यूनतम योग्यता एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ। नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ। अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो, एसएलसी वा प्राविधिक एसएलसी, प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्क पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति, जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति, एसई परीक्षाको प्रवेश पत्र, पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र, पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ। फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 सम्म, फारम शुल्क रु 1,000। नोट, अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणको लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ। थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 98513-39757, इन्जिनियर अजय कुमार यादव 98161910-66, नवीन काफले सूचना अधिकारी 98549-50939, रश्मिला दंगाल अधिकारी 98549-56934, सन्तोष नगरकोटी 98511-20798, नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ।
2: यस शुभला पोलिक्लिनिक ताली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्दनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
2: थाइराइड हो,
1: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
2: जन्डिस बिग्रिएको, पेटमा पानी जम्ने भएमा पेट फुल्ने समस्या,
1: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच, होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
2: सुबला पोलिक्लिनिक ताली, नीलकण्ठ 3, धादिङ बस्ती, तुसार बजार, प्रहरी बीट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98512-21-153 र 98-43-78-43-22।
3: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 MHz।

0: सुबर अवसर सुबर अवसर नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटीज तथा थायराइड सेन्टर का वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अब देखि प्रत्येक महीना को तेस्रो शनिवार एसजेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर में आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह सुगर रोग थायराइड को समस्या महिनावरी को समस्या भिटामिन डी को समस्या क्याल्सियम गडबड हुने समस्या थप जानकारी तथा नाम दर्ता को लागि जेएस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ सम्पर्क मोबाइल नम्बर 9841063249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
1: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
2: किन गन्छन मन्छन गर्दै हुनुहुन्छ एक्लै?
1: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्नेछ, नानीको दाँत मिलाउनु पर्नेछ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
2: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदै छ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै छाना मुनि मानव डेन्टल होम छँदै छ नि।
3: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
4: हप्ताको सात दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनपोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीका लागि डाक्टर भुवन चौहान सम्पर्क 9815927334।
5: सुविस्तो इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.suvisu.net.np वा

0: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
1: के तपाईको मलद्वारमा मासु पलाएको छ?
0: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
1: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
0: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। भादिङदेखि पुछार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
1: हाम्रा विशेषताहरू:
0: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
1: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हाड जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाकु इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
0: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
1: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
0: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धारिङदेखि पुछार बजार ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813871300।
2: यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नअवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छ।
3: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
1: के तपाईँ मलद्वारसँग सम्बन्धित रोगहरूबाट पीडित हुनुहुन्छ?
0: विगत 12 वर्षदेखि छारसूत्र गर्दै आउनुभएका काठमाडौँ टियु शिक्षण अस्पतालका वरिष्ठ आयुर्वेद सर्जन डाक्टर शैलेन्द्र कुमार देव प्रत्येक हप्ताको शनिबार सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारमा आउँदै हुनुहुन्छ।
1: मलद्वारमा हुने समस्याहरू जस्तै दिशा गर्दा मासु बाहिर निस्कने, रगत आउने, दुखाई हुने, मलद्वार सुनिने, पोल्ने, पिप निस्कने, मलद्वारबाट तरल पदार्थ निस्कने, बारम्बार दिशा लाग्ने, कब्जियत हुने, मलद्वारको बाहिर पिरो आउने, यदि यस्तो समस्या छन् भने तपाईलाई पाइल्स, फिसुला वा फिसर भएको हुन सक्छ। यदि यस्तो समस्या छ भने वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेदिक पद्धतिबाट सफल उपचार गरिने सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र धादिङदेशी शान्त बजारलाई सम्झनुहोस्।
0: हामी कहाँ आयुर्वेदका वरिष्ठ डाक्टरहरूद्वारा दैनिक नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको सफल उपचार गरिन्छ, साथै जीवनशैली परामर्श पनि दिइन्छ।
1: यहाँ प्रत्येक दिन महिला बिरामीहरूको महिला चिकित्सकबाट नै उपचार तथा परामर्श गरिन्छ, साथै चार सूत्रमा विशेष छुटको व्यवस्था रहेको छ।
0: हाम्रा अन्य सेवाहरू: बाथ, युरिक एसिड, हड्डी खिएको, नसा च्यापिएको, गठिया, अर्थोराइटिसको उपचार,
1: सुगर, ब्लड प्रेसर, थाइराइड, कोलेस्ट्रोल, महिला तथा पुरुषमा देखिने यौन समस्या, यौन असन्तुष्टि, शीघ्र स्खलन, धातु तथा श्वेत प्रबल, स्त्री रोगहरू, बाँझोपना तथा निसन्तान आदिको उपचार,
0: जन्डिस, निमोनिया, हेपाटाइटिस बी तथा सी, पत्थरी, किडनीको रोग, कलेजोको रोग आदिको उपचार,
1: दम, खोकी, मेडिकल फेल, छातीको दाग, माइग्रेन, टाउको दुख्ने, पिनास, ग्यास्ट्रिक अल्सर, नाक, कान, घाँटी, आँखाको रोगहरूको उपचार,
0: छालाका रोगहरू सेतो दुबी, चाया, पोतो, बन्डीफोर, दाद, एलर्जी, खटिरा, निको नभएका घाउहरूको सफल उपचार।
1: थप जानकारीको लागि सम्पर्क सोल्युसन आयुर्वेदा पाइल्स फिस्टुला नसा तथा हाड जोड्ने उपचार केन्द्र, नीलकण्ठ नगरपालिका 3, शान्त बजार, धादिङदेशी होटल जनजीविका अगाडि।
0: फोन नम्बर 010-521-248, मोबाइल नम्बर 9814-1494-84।
4: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाई वा परिवारका कुनै सदस्यमा लागु औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर झुन्झम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ रेसीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्रणाली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
0: पानी जीवन हो, तर सुरक्षित छ भने मात्र, नत्र त्यही पानी मृत्युको कारण बन्न सक्छ।
1: दूषित पानी कसैले नखाऊ, किनकि दूषित पानी खानाले पानी जन्य रोगहरू जस्तै आउ, रगतमासी, जुका, पोलियो, कमल पित्त, म्यादी ज्वरो, झाडा पखला, जियाडियासिस, हैजा जस्ता रोगहरू लाग्न सक्छ। त्यसैले सुरक्षित पानीको प्रयोग गर्नु पर्दछ।
0: सुरक्षित पानी प्रयोगको लागि विभिन्न घरेलु उपायहरू अपनाउन सकिन्छ। जस्तै पानी भुलुकको उमालेर प्रयोग गर्ने, क्लोरिनेसन गरेर वा क्लोरिन नामक रसायन झोल मिसाएर पनि पानी शुद्धिकरण गर्न सकिन्छ। सोडियस विधि, पारदर्शी बोतलमा पानी राखी घामको किरणबाट पानी शुद्धिकरण गर्ने विधि, फिल्टरको प्रयोग गरेर यसरी पानी शुद्धिकरण गरी खानाले पानी जन्य रोगबाट बच्न सकिन्छ।
1: सुरक्षित पानी हाम्रो जिन्दगानी। सामुदायिक रूपान्तरण समाज नेपाल धादिङद्वारा जनहितको लागि सामुदायिक सन्देश।
2: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडिसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडिसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: हिजो आज त राम्रो चलेको देखिन्छ नि, किन नअस्ता काका, यो पत्रको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन, तपाईँको परिचय पनि दिनेछ।
5: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: Secretary Salam!
1: Adhikari Sablas!
0: Bajor Prince!
1: Adhikari Sablas!
0: Dara Kitin!
1: Adhikari Sablas!
0: Karel Marvel!
1: Adhikari Sablas!
2: ए दाई किको नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो ल म त हामीलाई नै भन्दिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भएमा पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका टिम पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251 4038 मोबाइल नम्बर 9840 39 46 56
2: भर्ना खुल्यो
5: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सानो ठिमी भक्तपुर अन्तर्गतको आंगिक शिक्षालय यस नीलकण्ठ बहुमुखी प्राविधिक शिक्षालय नीलकण्ठ नगरपालिका वडा नम्बर 4 खानेगाउँ धादिङमा शैक्षिक सत्र 2083-84 लागि उल्लेखित प्राविधिक विषयमा भर्ना खुलिसकेको हुँदा एसईई एसएलसी टीएसएलसी परीक्षा उत्तीर्ण गरिसकेका र परीक्षा दिएर बसेका छात्र छात्राहरूले अनलाइन आवेदन फारम भर्नका लागि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ अध्ययन हुने कार्यक्रम
6: डिप्लोमा इन सिभिल इन्जिनियरिङ स्पेसलाइज्ड इन हाइड्रो पावर इन्जिनियरिङ सिट संख्या 48
5: अध्ययन अवधि 3 वर्ष 3 वर्षको जम्मा शुल्क रु 48,000 3 किस्तामा तिर्न सकिने न्यूनतम योग्यता एसईई एसएलसीमा न्यूनतम 1.6 GPA हुनुपर्नेछ नन ग्रेड भई ग्रेड वृद्धिको लागि परीक्षा दिने छात्र छात्राहरूले समेत भर्नाको लागि आवेदन फारम भर्न सकिनेछ अनलाइन आवेदन फारम भर्ने प्रक्रिया स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको एक प्रति फोटो एसएलसी वा प्राविधिक एसएलसी प्री डिप्लोमा वा एसई वा सो सरहको शैक्षिक योग्यताको लब्धाङ्को पत्र र प्रमाण पत्रको सकलबाट स्क्यान प्रति जन्म दर्ता नेपाली नागरिकता प्रमाण पत्र सकलबाट स्क्यान गरिएको प्रति एसई परीक्षाको प्रवेश पत्र पूर्ण शुल्कीय लक्षित वर्ग कोटामा एसई परीक्षाको प्रवेश पत्र पूर्व शुल्कीय लक्षित वर्ग कोटामा समावेश हुने प्रशिक्षार्थीहरूले आफू पर्ने लक्षित वर्ग खुल्ने कागजातहरूको सकलबाट स्क्यान गरिएको प्रति समेत संलग्न गर्नुपर्नेछ फारम भर्ने अन्तिम मिति 2083 साल जेठ 13 गते बुधबार राति 11:59 फारम शुल्क रु 1,000 नोट अनलाइन आवेदन फारम भर्दा कुनै प्राविधिक समस्या देखिएमा वा सहजीकरणका लागि शिक्षालयले आवश्यक सहयोग गर्नेछ थप जानकारीको लागि नरेश बराल शिक्षालय प्रमुख 9853-39757 इन्जिनियर अजय कुमार यादव 9861-91106 नवीन काफले सूचना अधिकारी 9849-050-39 रश्मिला बंगाल अधिकारी 9849-56-90-34 सन्तोष नगरकोटी 9851-20-97 नीलकण्ठ बहुप्राविधिक शिक्षालय धादिङ
7: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
8: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ हजुरलाई के थाहा
9: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
7: किन हुनु अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
9: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
8: किन नि बाबा
9: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
10: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
11: सम्पर्क मोबाइल 9741-01-3429
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: धादिंग बासी को लागी खुशी को खबर टीवीएस बाइक एक्सचेंज तथा खरीद को महाकुंभ मेला आउँदै छ गजरी बजार मासो पुस्ने बैंक अगाडि महाकुंभ मेला 2083 साल जेठ 24 गते देखि 30 गते सम्म तपाईसँग जुनसुकी कम्पनी को मोटरसाइकल वा स्कूटर छ अब सजिलै टीवीएस सँग साट्नुहोस् आकर्षक फाइनान्स को सुविधा नया बाइक खरीद में विशेष कैश डिस्काउंट मन परेको बाइक को निःशुल्क टेस्ट ड्राइव पनि आउनुहोस् साथमा नागरिकता र लाइसेन्स लिएर थप जानकारीको लागि सम्पर्क गर्नुहोस् सुन्दर विश्वराल मोबाइल नम्बर 9848562088 विश्वराल मोटरसाइकल एन्ड अटो वर्कशप गजरी गाउँपालिका एक गजरी बजार धादिङ टीवीएस बाइक एक्सचेन्ज तथा खरिदको महाकुम्भ मेला अवसर नछुटाउनुहोस् मेला अवधिमा गजरी पुग्नुहोस् विश्वराल मोटरसाइकल एन्ड अटो वर्कशप गजरी गाउँपालिका एक गजरी बजार धादिङ सम्पर्क मोबाइल नम्बर 9848562088
1: घरी घरी घर बनाइरहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन होइन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
2: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
1: के हुनुहुन्छ बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन कहाँ पाइन्छ तनावमा छु भने
2: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
3: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
4: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङदेखि धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
3: फोन नम्बर 0105363 मोबाइल नम्बर 9841626383
5: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
6: सुन जस्तो कि जात पाएँ त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
5: हा तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ मिसिमा रहेको सलाङ स्ट्रिम अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त
6: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउन त त्यसो भए
7: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर अनि तपाईँले
8: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङदेशी पुछार बजार
5: अनिल सुनार सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660
9: ए भान्जा अब काठमाडौँ साठमाडौँ गइँदैन निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा उतै दिन्छु
10: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त
9: उता हेर त भान्जा
10: हेरिरहेछु त मामा
9: के देखेउ त भान्जा
10: प्रत्येक कम्प्युटर सेन्टर यहाँ कम्प्युटर ल्यापटप प्रिन्टर युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा
9: भान्जा यसैले निधार यता ल्याउँ टिका लगाइदिन्छु कम्प्युटर यतै किन अब बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र स्वास्थ्य अन्त कहीँ पाइँदैन
11: जस्तो खोजे त्यस्तै कम्प्युटर पाइने बिग्रियो भने पनि बनाइदिने त्यसैले अन्त होइन कम्प्युटर चाहिए धादिङदेखि बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने
12: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क फोन नम्बर 0105509917 9755107778
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: Secretary Saman,
1: Adhikari Sagar,
0: Bojo Prince,
1: Adhikari Sagar,
0: Tara Kitin,
1: Adhikari Sagar,
0: Karel Margo,
1: Adhikari Sagar.
2: ए दाई के को नारा बाजी हो दाई
3: अधिकारी सप्लायर्स को बारे में जानकारी दिदै हिडेको बहिनी
2: के हो ल न त हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइपको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाइ ल त्यसो भएमा पनि उतैतिर लाग्यो
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 0251-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मानिसलाई अधिकांश रोग लाग्ने विभिन्न कारणहरू मध्ये उसले खाने खाना सर्वोपरि कारण हो खाना नै स्वस्थ छैन भने मानिस निरोगी हुन सक्ने कुरो भएन
6: अस्वस्थ खानपान र निष्क्रिय जीवनशैलीका कारण नेपालमा नसर्ने रोगको भार तीव्र गतिमा बढ्दै गएको सर्वेक्षणले देखाएको छ
5: केही वर्ष यता नेपालमा अस्वस्थ नागरिक र रोगीहरूको संख्या डरलाग्दो किसिमबाट बढ़िरहेको छ नयाँ नयाँ रोगहरू देखा परिरहेका छन्
6: हाम्रो स्वास्थ्य बिग्रनुमा सबैभन्दा महत्वपूर्ण हात

0: अब कसले काठमाडौँ गर्दैन, दार्जिलिङ सिद्धि बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
1: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
2: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क।
1: फोन नम्बर 010-5509-97 97510-97778।
3: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सेनेटरी सामान
1: अधिकारी सबस
0: बोजो फ्रेंड्स
1: अधिकारी सबस
0: धारा फिटिंग
1: अधिकारी सबस
0: टाइल मार्बल
1: अधिकारी सबस
2: ए दाई के को नाराबाजी हो दाई
3: अधिकारी सप्लायर्सको बारेमा जानकारी दिँदै हिँडेको बहिनी
2: के हो ल त हामीलाई नि भनिदिनु न
3: ल सुन्नुहोस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की टोयलेटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तिमी पुछार बजार धादिङ किब बोरिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-429
9: घरिघरि घरमै रहने कुरा पनि आउँदैन एउटा राम्रै घर बनाउँदैन कहिले किनिँदैन भने जस्तो सामान पनि पाइँदैन
10: होइन के भयो काका एक्लै भटभटाउँदै हुनुहुन्छ त
9: के हुनु नि बाबु घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु कहाँ पाइन्छ तनावमा छु भने
10: ल काका यति कुरामा पनि के चिन्ता लिइरहनु भएको श्रीकृष्ण सप्लायर्समा जानुहोस् न त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि
11: हजुर हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू रड सिमेन्ट जीआई पीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ
7: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ प्रोप्राइटर नवीन कुमार श्रेष्ठ
11: फोन नम्बर 010-521-4068 मोबाइल नम्बर 98-41-26-33-83
12: यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज
13: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: एक सौ समय बहस का साथ ही इंटरनेट ऑनलाइन को www.redbahadur.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको साँझ 46 बजेको खबरमा म वेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। जिल्ला प्रशासन कार्यालय धादिङमा दलितका लागि छुट्टै कानूनी सहायता कक्ष। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 मा सञ्चालित विभिन्न शिक्षणमूलक तालिमहरू सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 लाई नमूना स्वच्छ तथा सफा वडा घोषणा। र अनलाइन बेटिङ एप प्रयोग नगर्न विश्वकप फुटबल अघि नेपाल प्रहरीको आग्रह। पश्चिम तराईमा आज पनि गर्मी कायमै। अब पूरा खबर। 21 जातीय छुवाछुत तथा भेदभाव उन्मूलन राष्ट्रीय दिवस 2083 अवसर पारेर धादिङ जिल्ला प्रशासन कार्यालय परिसरमा दलित समुदायका लागि कानूनी सहायता कक्ष स्थापना गरिएको छ। दलित समुदायका नागरिकलाई सरकारी कामकाजमा सहजता दिलाउन, सामाजिक न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको हो। उक्त कक्ष स्थापनाका लागि नीलकण्ठ नगरपालिकाले दुईपटक गरी 8 लाख रूपियाँ निर्माण खर्च, 1 लाख व्यवस्थापन खर्च उपलब्ध गराएको नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभएको छ। सामान्यतया कानूनी भाषा र प्रशासनिक प्रक्रिया झन्झटिलो हुँदा दलित समुदायका नागरिक अधिकारबाट वञ्चित हुने गरेको अवस्थामा सहायता कक्षले निशुल्क परामर्श, जातीय छुवाछुत र विभिन्न जातीय भेदभावमा परेकाहरूको लागि कानूनी सहायता, निवेदन लेखन र अन्य आवश्यक सहजीकरण गरिदिने उपप्रमुख विश्वकर्माले बताउनुभयो। विगतमा हिंसा र भेदभावका कारण दलित थर नै लुकाएर अरू नै थर लेख्नुपर्ने अवस्थाले गर्दा अहिले कतिपय दलित समुदायका मानिसहरूको सरकारी कागज पत्र नै नबन्ने समस्या उत्पन्न भइरहेकाले उक्त हेल्प डेस्कले सहयोग उपलब्ध गराउनेछ। 2080 सालमै जिल्ला प्रशासन कार्यालयहरूमा दलित हेल्प डेस्क राख्नका लागि तत्कालीन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा नगरपालिकाले जिल्लाभरिका दलित समुदायलाई सहयोग पुग्ने हिसाबले हेल्प डेस्क संचालनमा ल्याइएको नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो। हाम्रो जिल्लामा प्राय सरकारी कार्यालयकै ठाउँमा छन्, उपप्रमुख विश्वकर्माले भन्नुभयो। यो सहायता कक्षले सबै खाले सरकारी सेवामा सहजीकरण गर्नेछ। दलित हेल्प डेस्क भनिए पनि राज्यबाट उपेक्षित सबै समुदाय र वर्गका मानिसलाई सेवा दिइन्छ। सहायता कक्ष उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीले गृह मन्त्रालयको कार्यविधि अन्तर्गत रहेर स्थापना गरिएको कानूनी सहायता कक्षले राज्यका निकायबाट प्रदान गरिने सेवा प्रवाहलाई दलित मैत्री बनाउन र उत्पीड़नमा परेका नागरिकलाई न्यायको मूल आधारमा ल्याउन सहयोग गर्ने बताउनुभयो। सहायता कक्ष स्थापना भएसँगै विपन्न ग्रामीण क्षेत्रका कानूनी प्रक्रिया बारे अनभिज्ञ दलित समुदायका नागरिकले कानूनी तथा प्रशासनिक अल्झनबाट मुक्ति पाउने मन्त्री अधिकारीको विश्वास छ। दलित समुदायका नागरिकलाई प्रशासनिक कामकाजी भाषा र अन्य व्यावहारिक बोलीचालीको भाषा बुझ्न तथा प्रयोग गर्न गाह्रो पर्ने र विभेदकारी व्यवहार समेत झेल्नुपर्ने भएकाले व्यावहारिक रूपमा सहयोग पुगोस् भनेर सहायता कक्ष स्थापना गरिएको स्थानीय तह दलित जनप्रतिनिधि संघ बागमती प्रदेशका संयोजक एवं नीलकण्ठ नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष राजन बराइलीले बताउनुभयो। सहायता कक्ष स्थापनापछि 13 पालिका रहेको धादिङमा उत्तर गोरु विभागी गाउँपालिकादेखि राजधानीसँग जोड़िएको धुनेबेसी नगरपालिकासम्मका दलित समुदायका सेवाग्राहीले भोग्नुपर्ने शास्ति र अलमलबाट मुक्ति पाउने विश्वास गरिएको छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 संचालित विभिन्न शिक्षणमूलक तालिमहरू सम्पन्न भएको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर 8 आफ्नै तालिम केन्द्र मार्फत स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन गरेको 3 प्रमुख तालिमहरूबाट 65 प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्। समापन कार्यक्रममा बारिस्टा कफी बनाउने तालिममा सहभागी 20 होमस्टे तालिममा सहभागी 20 र आधारभूत कम्प्युटर तालिम मा सहभागी 25 गरी 65 प्रमाणपत्र वितरण गरिएको हो। सामाजिक विकास कार्यालय गजुरीको सहयोगमा सिद्धि विनायक टेक्निकल ट्रेनिङ सेन्टर प्रणालीको आयोजनामा तालिमहरू सम्पन्न भएका हुन्। ओडामा सिप विकासका लागि छुट्टै तालिम केन्द्र स्थापना गरी संचालन गर्न अनन्त आशा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तालिम केन्द्रको संचालन, आवश्यक कम्प्युटर व्यवस्थापन तथा तालिम हलको सुदृढीकरणमा अनन्त आशा नेपालको योगदानको वडा अध्यक्षले विशेष प्रशंसा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि तथा सरकारवालाहरूले स्थानीय स्तरमा सिपमूलक तालिमको पहुँच बढ़नु सुखद पक्ष भएको बताएका छन्। यस अभियानलाई सफल बनाउन नीलकण्ठ नगरपालिका, रामकोट माध्यमिक विद्यालय तथा अन्य सहयोगी संघ संस्थाहरूको समन्वयले ठूलो मदत पुर्याएको छ। वडा अध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख भीमप्रसाद रुमाना, उपप्रमुख दीपक विश्वकर्मा, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी र फेडेन धारिङका अध्यक्ष शिवहरि अधिकारी लगायतको आतिथ्य रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा धादिङको सभापतिमा राजन अभ्याल निर्वाचित हुनुभएको छ। प्रथम जिल्ला अधिवेशनबाट अभ्यालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो। निर्वाचन प्रक्रिया मार्फत पार्टीको नयाँ जिल्ला सभापतिमा अभ्याल निर्वाचित हुनुभएको हो। ज्वालामुखी निवासी अभ्याल रासोपा बागमती प्रदेश कमिटिका सदस्य समेत हुनुहुन्छ। सभापति पदका लागि भएको प्रतिस्पर्धामा अभ्यालले आफ्ना निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठक र अर्का उम्मेद्वार रामकुमार थपलियालाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। त्यस्तै जिल्ला उपसभापति पदमा लीला श्रेष्ठलाई पछि पार्दै श्रवण त्रिपाठी विजयी हुनुभएको छ। जिल्ला कार्य समितिको सचिव पदमा कल्पना श्रेष्ठ र विदुर अधिकारीलाई पराजित गर्दै राम भण्डारी, सहसचिव पदमा राजेन्द्र कणेललाई पछि पार्दै श्रीराम आचार्य विजयी हुनुभएको छ। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 नमूना स्वच्छ तथा सफा वडा घोषणा गरिएको छ। आज एक भव्य समारोहका बीच स्वच्छ वातावरण सर सफाई प्रति जनचेतना अभिवृद्धि तथा समुदायको सक्रिय सहभागिता मार्फत वडा नम्बर 5 प्राप्त गरेको यो उपलब्धि सम्पूर्ण वडावासीको लागि गौरवको विषय बनेको छ। सरसफाई र वातावरण संरक्षणमा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्था तथा नागरिकहरूको साझा प्रयासले वडालाई नमूना वडाको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। यस घोषणाले स्वच्छ स्वस्थ र सभ्य समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छ। खबरको क्रम बाँकी नै छ, एक किसिम विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा।
3: होइन अस्ति सम्म यो पसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन अवस्था काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने ब्याटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बस्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीको अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाई सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अप्नाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, बैंकिङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी ब्याटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन ब्याटिङको प्रचार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमका रूपमा लिनुपर्ने उल्लेख गर्दै अब ब्याटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। पश्चिम तराईमा आज पनि गर्मी कायमै रहेको छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायमै रहेको हो। पछिल्लो 1 घण्टामा गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको तराई क्षेत्र में कई दिन तातो हावा चलने तातो हावा अत्याधिक गर्मी बढ़ने महाशाखा ने जनाएको छ। पहाड़ी र हिमाली क्षेत्र में भने मौसम बदली भई कई दिन पानी पर्ने संभावना रहेको मौसम पूर्वानुमान महाशाखा ने जनाएको छ। अमेरिका र इजरायलले ईरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। ईरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 ईरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा ईरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्य मा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल सन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 दुई पक्षीय बीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा इरानको अवरोध र इरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायमै छ। नेपालमा गरिएको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोड वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टोबाको सर्वे 2025 अनुसार परम्परागत चुरोड र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको उल्लेख छ। परिषदले देशका साथै प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थीमा एक वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोड हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दुर्बल रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वास प्रश्वास र मुटु रोग जस्ता नसर्ने रोग निम्त्याउनुको साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्काउँदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकोले चिकित्सकहरूले नियन्त्रण उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। जिल्ला प्रशासन कार्यालय धादिङमा दलितका लागि छुट्टै कानूनी सहायता कक्ष स्थापना। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 संचालित विभिन्न शिक्षणमूलक तालिमहरू सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 नमूना स्वच्छ तथा सफा वडा घोषणा। र अनलाइन बेटिङ एप प्रयोग नगर्न विश्वकप फुटबल अघि नेपाल प्रहरीको आग्रह। पश्चिम नेपालमा आज पनि गर्मी कायमै। यसको साथै अहिलेलाई खबर यति नै। बेलुका 8:30 खबर लिएर आउँछन्। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म व्यक्ति बिदा हुन्छु। नमस्कार।

0: सर्भिस इन्टरनेट तपाईँको गाउँ र सहरमा आफ्नो सेवालाई विस्तार गर्दै तपाईँको नजिक आउँदै थप जानकारीका लागि www.subisu.net.np वा सम्पर्क नम्बर 01-42-88-8 सर्भिसु इन्टरनेट
1: एक्सट्रिम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 7 बजे।

0: ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी, बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि।
1: हो र दाइ, ल त्यसो भए म पनि उतैतिर लागु।
0: ए सुन्नु त बहिनी, त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है।
2: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किब बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी। सम्पर्क फोन नम्बर 010-521-4038, मोबाइल नम्बर 98-40-39-46-56।
3: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
4: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
4: ल भाइ हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
3: किन नि बाबा?
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
3: हस् बाबा।
5: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
6: सम्पर्क मोबाइल 97-41-031-429।
1: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
7: सुन जस्तो कि जात पाए त्यही बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको
1: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाङ श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भरपर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
7: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
8: हामी त लाग्यौ श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
9: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल धादिङ बेसी पुछार बजार।
2: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60।
10: घरिघरि घर बनाइरहने कुरा पनि आउँदैन, एउटा राम्रै घर बनाउँदैन भने कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
11: होइन, के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
10: के हुनु नि बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउनु, कहाँ पाइन्छ, तनावमा छु भने।
11: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
12: हजुर, हामी कहाँ रङ्गीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङका सामग्रीहरू पाइनुका साथै घर निर्माणका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क श्रीकृष्ण सप्लायर्स पुछार बजार पशुपति मार्ग धादिङ धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
12: फोन नम्बर 010-523-63, मोबाइल नम्बर 98-41-26-33-83।
13: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

0: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनचारी पसल जानै पर्छ है।
1: सुन जस्तो चिज जात पाए तै बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनचारी पसल भेटिएको
0: है। तपाईँ पनि के चिन्ता लिइरहनु भएको? ढाबिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
1: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
2: हामी त लाग्यौं श्री अकला देवी सुनचारी पसलतिर, अनि तपाईँले?
3: हजुर, हामी कहाँ तपाईले चाहेर भने जस्तै नयाँ सुनचारीका गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकला देवी सुनचारी पसल, धादिङबेसी पुच्छार बजार।
0: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179970 र 9860222660।
1: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
4: त्रिमूर्ति छ नि छ नि,
1: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
4: त्रिमूर्ति छ नि छ नि,
1: आफूलाई समस्या परिरहेको छ, तिमी मजा गरेर बस्छ भने भन्नु छिटो।
4: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त। लैले ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
0: हामी कहाँ सामसुङ, ओप्पो, भिभो, सिजी, इन्टेक्स, एमआई, मैजु, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रान्डका मोबाइलहरू, घडी, साउन्ड सिस्टम, डिसोम, पंखा तथा सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पाइनुका साथै पुरानो मोबाइल लिएर नयाँ मोबाइल पनि साटिन्छ।
5: त्रिमूर्ति मोबाइल हाउस, धादिङबेसी मिलन टोल, लेकाली टिकट काउन्टर सँगै प्रोप्राइटर ईश्वर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841069130 र 9813180307।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौं सदा सर्वदा। शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: मेमोरियल अस्पताल धादिङ सीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: यस स्वास्थ्य परीक्षणमा पारन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ सीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
0: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ बेसीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज।

0: सरकारी शुल्कमा निजी अस्पतालमा उपचार। काठमाडौँको वसुन्धरा स्थित 100 बेडको मल्टी स्पेशलिटी केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट सहज र गुणस्तरीय उपचार अब सरकारी मूल्यमै पाउनुहोस्। 24 घण्टा आकस्मिक सेवा, ओपीडी सेवा, शल्यक्रिया सेवा, साथै ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, इको, इन्डोस्कोपी लगायत आधुनिक रेडियोलोजी सेवाहरूको लागि हामीलाई सम्झनुहोस्। केडीसी जनरल अस्पताल, सम्पर्क नम्बर 01-4985-910, 01-4985-911। तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: यस सुबला पोलिक्लिनिक पाली धादिङ बेसीमा ग्रान्डी सिटी अस्पतालका वरिष्ठ जनरल फिजिसियन डाक्टर अर्जुन महर्जनद्वारा प्रत्येक हप्ताको शनिबार स्वास्थ्य परीक्षण तथा उपचार गराइने हुँदा निम्न समस्याहरू भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयदेखिको दम, पिनास, निमोनिया, COVID-19 पछिको श्वास प्रश्वास सम्बन्धी सम्पूर्ण समस्या,
1: थाइराइड रोग,
2: लामो समयदेखिको ग्यास्ट्रिक, खाना अपच हुने, अमिलो पानी आउने,
1: जन्डिस, बिग्रिएको, पेटमा पानी जम्ने भए पेट फुल्ने समस्या
2: र जुनसुकै उमेर समूहको सम्पूर्ण शरीरको जाँच होल बडी चेक पनि गरिन्छ। सम्पर्क ठेगाना
1: सुबला पोलिक्लिनिक ताली, निलकण्ठ टिम, धादिङ बेसी, पुसार बजार, प्रहरी बिट अगाडि। फोन नम्बर 010-521-153, मोबाइल नम्बर 98-512-21-153 र 98-43-78-43-22।
3: सुबड अवसर, सुबड अवसर। नर्भिक अस्पताल तथा काठमाडौँ डायबिटिज तथा थाइराइड सेन्टरका वरिष्ठ इन्डोक्राइनोलोजिस्ट डाक्टर किरण आचार्य अबदेखि प्रत्येक महिनाको तेस्रो शनिबार एस जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टरमा आइरहनु भएको छ। उपचार हुने समस्याहरू मधुमेह, सुगर रोग, थाइराइडको समस्या, महिनावरीको समस्या, भिटामिन डी को समस्या, क्याल्सियम घटबड हुने समस्या। थप जानकारी तथा नाम दर्ताको लागि जेस फार्मेसी तथा दीपमाला लाइफ केयर सेन्टर धादिङ बेसी धादिङ। सम्पर्क मोबाइल नम्बर 98-41-063-249। यो महिनाको 22 गते डाक्टर आउँदै हुनुहुन्छ।
4: घरमा चारजना छन्, चारजनाको चारै समस्या, कसलाई कहाँ लिएर जानु?
5: किन गन्थन मन्थन गर्दै हुनुहुन्छ एक्लै?
4: के हुनु बाबु, दाईको दाँत जचाउनु पर्ने छ, नानीको दाँत मिलाउनु पर्ने छ, बाबुको दाँत निकाल्नु पर्ने, अनि म आफैलाई नयाँ दाँत राख्नु पर्ने, कसलाई कहाँ लिएर जाने होला?
5: ल किन चिन्ता लिनु, अब हाम्रै धादिङ बेसी बीज बजार मानव डेन्टल होममा सम्पूर्ण दन्त सेवा उपलब्ध छँदैछ नि। त्यहाँ त अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मैले नि आज भर्खरै दाँत मिलाएर आएको। सबै समस्याको समाधान एउटै थाना मुनि मानव डेन्टल होम छँदैछ नि।
6: हजुर, हाम्रा सेवाहरू दाँत निकाल्ने र दाँत राख्ने, दाँत सफा र पोलिस गर्ने, दाँतको जरादेखि उपचार आरसीटी गरिने, दाँत कलरको सिमेन्ट भर्ने, नकली स्थायी र अस्थायी दाँत राखिने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
7: हप्ताको 7 दिन खुल्ला रहने मानव डेन्टल होममा विगत लामो समयदेखि धादिङमा दन्त सेवा दिँदै आएको नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको दन्त चिकित्सकबाट सेवा दिनुका साथै महिनाको अन्तिम शनिबार तार बाँधेर दाँत मिलाउने वरिष्ठ दन्त चिकित्सक अर्थोडेन्टिस्टबाट पनि सेवा उपलब्ध छ। मानव डेन्टल होम तपाईँको विश्वसनीय दन्त गन्तव्य। नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी बीच बजार मिलनटोल जाने बाटो माइक्रो काउन्टर नजिकै। थप जानकारीको लागि डाक्टर भुवन चौहान, सम्पर्क 98-15-92-37-34।
8: ए भान्जा, अब काठमाडौँ साठमाडौँ गइँदैन, निधार यता ल्याउँदा टिका लगाएर कम्प्युटर किन्ने पैसा यतै दिन्छु।
9: अनि मैले कम्प्युटर चाहिँ कहाँ किन्छु त?
8: उता हेर त भान्जा,
9: हेरिरहेको छु त मामा।
8: के देखौ त भान्जा?
9: प्रत्येक कम्प्युटर सेन्टर, यहाँ कम्प्युटर, ल्यापटप, प्रिन्टर, युपिएस लगायत कम्प्युटर सम्बन्धी सम्पूर्ण सामान पाइन्छ। बरु भन्नुहोस् तपाईँलाई के चाहिन्छ मामा?
8: भान्जा, त्यसैले निधार यता ल्याउ, टिका लगाइदिन्छु, कम्प्युटर यतै किन। अब काठमाडौँ साठमाडौँ गइँदैन, धादिङ बेसी बिज बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जस्तो सुविधा र सस्तो अन्त कहीँ पाइँदैन।
10: जस्तो खोज्यो त्यस्तै कम्प्युटर पाइने, बिग्रियो भने पनि बनाइदिने, त्यसैले अन्त होइन। कम्प्युटर चाहिए धादिङ बेसी बीच बजारको प्रत्येक कम्प्युटर सेन्टरमा जाने।
11: सबै प्रकारका कम्प्युटरको लागि प्रत्येक कम्प्युटर भएपछि सधैँ झुक्क। फोन नम्बर 010-5509-17 97-510-97-778।
12: के तपाईलाई दिशा गर्दा रगत जाने समस्या छ?
13: के तपाईको मलद्वारमा मासु पलाएको छ?
12: अथवा दुख्ने, पोल्ने, चिलाउने, पिप बग्ने, घाउ खटेर आउने, कब्जियत हुने, बारम्बार दिशा लाग्ने आदि भएको छ?
13: यदि यस्तो समस्या भएको छ भने तपाईलाई पाइल्स, फिस्टुला वा फिसर भएको हुन सक्छ। अब यस्तो समस्यालाई विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त छारसूत्र विधि तथा आयुर्वेदिक औषधिहरूको माध्यमबाट अत्यन्त प्रभावकारी तरिकाले सफल उपचार लिनुहोस्।
12: यस्तो उपचारको लागि अब काठमाडौँ वा अन्य ठूला शहर जानु पर्दैन। धादिङबेसी पुसार बजारमा रहेको श्रीखण्ड आयुर्वेद फर्मा एन्ड स्वास्थ्य उपचार क्लिनिकमा सबै प्रकारका आयुर्वेदिक सेवा उपलब्ध छ।
13: हाम्रा विशेषताहरू:
12: डाक्टर ईश्वर अधिकारीद्वारा दैनिक जाँच सेवा,
13: ग्यास्ट्रिक, कब्जियत, जन्डिस, हार जोड्ने, नसा, बाथ, युरिक एसिड, प्यारालाइसिस, छाती, दम, रुगा खोकी, पिनास, माइग्रेन, पोस्ट्रेट, पिसाबको इन्फेक्सन, स्त्री रोग, बाँझोपन, महिनावरी गडबडी, पुरुषहरूको यौन दुर्बलता, छाला सम्बन्धी डिप्रेसन, अनिन्द्रा, स्मरण शक्तिमा कमी, मेडिकल गर्दा देखिने छातीको दाग लगायतको विशेष उपचार सेवा,
12: नयाँ तथा पुराना सम्पूर्ण रोगहरूको आयुर्वेद पद्धतिद्वारा सफल उपचार गरिने,
13: र स्वदेशी तथा विदेशी आयुर्वेद कम्पनीका औषधिहरू सुपथ मूल्यमा पाइन्छ।
12: श्रीखण्ड आयुर्वेद फर्मा, नीलकण्ठ नगरपालिका 3, धादिङदेशी पुछार बजार, ट्राफिक गेट अगाडि। मोबाइल नम्बर 9843338398, 9813 83 71 00। अब निजामती कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा उनीहरूका आश्रित परिवारले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार निजामती कर्मचारी अस्पताल सिभिल अस्पताल काठमाडौँको सेवा प्रदेशसम्म स्वास्थ्य सेवा उपलब्ध गराउन थालिएको हो। पहिलो चरणमा मधेस प्रदेशका कर्मचारीले पर्साको नारायणी अस्पतालबाट र बागमती प्रदेशका कर्मचारीले चितवनको भरतपुर अस्पतालबाट निजामती कर्मचारी अस्पताल सेवा छूट तथा सहुलियत सहित स्वास्थ्य सेवा लिन सक्नेछन्। आज मन्त्रालयले दुवै अस्पतालसँग सम्झौता गरेको छ। सम्झौता अनुसार भोलिदेखि नै सेवा शुरू हुनेछ। सेवा लिन चाहने निजामती कर्मचारी वा अवकाश प्राप्त कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी गरिएको आधिकारिक परिचय पत्र साथमा राख्नुपर्नेछ। ताजा खबरमा अब विदेशको खबर। युक्रेन र बेलायती राष्ट्र प्रमुख बीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार रूसको एक ड्रोनले उत्तर युक्रेन स्थित स्वर्नेभिल आणविक ऊर्जा केन्द्र नजिक प्रयोग भइरहेको आणविक इन्धन भण्डारण केन्द्रमा प्रहार गरेको बताइएको छ। आक्रमणमा कुनै मानवीय क्षति भएको छैन। युक्रेनले यसलाई जानी जानी र घृणित आक्रमण भएको जनाएको छ। यसैबीच दक्षिण पूर्वी युक्रेनको एक गाउँमा भएको रूसी आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको छ। पछिल्ला दिनहरूमा सो क्षेत्रमा रूसी आक्रमण तीव्र बन्दै गएको छ। हिजो मात्रै आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको थियो। र खेल खबरमा नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। आज भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 बलमा 4 विकेट गुमाएर भेटाएको हो। त्यसअघि टस हारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। त्यस्तै आज भएको पहिलो सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो। बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटाएको हो। मलेसिया र ओमानले भोलि तेस्रो स्थानका लागि खेल्नेछन् भने नेपाल र हङकङ बीचको फाइनल खेल पनि भोलि नै हुनेछ।
14: पाकेका अधिकांश विद्यालयमा टिनको छाना, गर्मीले पढाई प्रभावित।
15: नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घन्टीमा 2 पटकसम्म पनि बाहिर पानी खान जान खोज्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
14: विद्यार्थीको स्वास्थ्यमा व्यवस्था रिपोर्टसँगै गर्मीमा हैजा संक्रमणको बढ्दो जोखिम, सम्वाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
16: कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ घर, ज्ञान सिप जोड्दा घाटे मैदान चरण।

0: हाम्रो जीवन वन र वन्यजन्तुसँग गाँसिएको छ, तर पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढेको छ। त्यसैले बस्ती र जंगल सुरक्षित राख्दै सह अस्तित्व कायम गरौं। वन वन्यजन्तु र समुदाय बीचको द्वन्द्व न्यूनीकरण गर्न जलवायु परिवर्तन र पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलनमा सबैले पहल गरौं। नेक्स नेपाल, WWF र CIN।
1: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
2: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
3: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
1: छुवाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
4: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि तपाईँ।
2: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
4: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
2: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन्दै छ नि।
3: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाँके लगायतका तराईका जिल्लामा गर्मी बढ़िरहेको छ, तर अधिकांश सामुदायिक विद्यालयका बालबालिका अहिले टीनको छाना मुनि उकुस मुकुस गरेर पढ़न बाध्य छन्। छिनछिनमा बिजुली जाने समस्या, फ्यानको अभाव र अत्यधिक तापक्रमले बालबालिकाको स्वास्थ्य र पढ़ाईमा प्रभाव पारिरहेको छ।
6: बाँकेका अधिकांश सामुदायिक विद्यालयमा अहिले पनि टिनको छाना छ। एकातिर अत्याधिक गर्मी, अर्कोतिर पटक पटक विद्युत अवरुद्ध हुने समस्याले टिनको छाना मुनिको पढ़ाई सकसपूर्ण बनेको छ।
7: कतिको गर्मी लाग्छ यहाँ पढ्दा?
6: अधिकांश विद्यालयले प्राथमिक तहका साना बालबालिकालाई टिनको छाना मुनि राखेर पढ़ाउने गरेका छन्। गर्मीका कारण विद्यार्थीहरू पटक पटक पानी खान जाने, टाउको दुख्ने, थकान हुने जस्ता समस्या देखिने गरेको नेपालगंज बीस राजाको आदर्श स्कूलकी शिक्षिका हीरा गौतम बताउनुहुन्छ।
8: सबैभन्दा नेपालगंजको गर्मी टिनको छाना मुनि अत्यधिक समस्या छ। त्यसमा बच्चाहरू प्रत्येक घण्टीमा दुई पटकसम्म पनि बाहिर पानी खान जान सक्छन्। टाउकोमा पानी हाल्ने, लुगाको समेत भिजाउने, फेन्ट हुने पनि हुन्छन् गर्मीले।
6: डुडुवा गाउँपालिका चार स्थित श्री माध्यमिक विद्यालय शाहपुरुवाका सहायक प्रधानाध्यापक टीका खड्का र नेपालगंज दश स्थित शारदा आधारभूत विद्यालयकी शिक्षिका अल्का वर्णवालको अनुभव पनि उस्तै छ। विद्यालयमा सामान्य प्राथमिक उपचारको व्यवस्था मात्र भएकाले बिरामी विद्यार्थीलाई सकेसम्म विद्यालयमै सम्हाल्ने, नसके घर पठाउने गरिएको उहाँहरू बताउनुहुन्छ।
9: आज बिहान एउटा बच्चाले अनि मेरो एकदम जिउ चिलायो भन्यो, सातको बच्चा हो, जिउ चिलायो भनेर रोयो, अनि फेरि पेट दुख्यो भनेर पनि बच्चा, यसरी हामीले लगभग प्रयोग गर्छौँ। टाढाको छ भने पेस्तारसँग म पुर्याउन पठाउँछु, नजिकको छ उसको ठुलो भाइ बहिनी छ भने भाइ बहिनीले पुर्याएर आउँछ। यो सापुरा, गणेशपुरा, यो नजिक नजिक मनोपुरा, यस्तो बच्चाहरूलाई हामीले लगभगमा पुर्याएर त्यसरी व्यवस्था गरेर पनि घरमा पठाउने हामीले गरेछौँ। यहाँ गर्मीले गर्दा भमिट हुने, अब सामान्य औषधि प्राथमिक उपचार त हामीसँग छ, नभएको होइन, तर पनि बच्चाले बिहान केही नखाएर आइदिएको हुन्छ, त्यसरी खाली पेटमा खुवाउन पनि हामीलाई समस्या भयो।
10: अब यति गर्मीमा पानीको लागि मना गरे भने पनि हामीलाई गाह्रो हुन्छ। अहिले नै बच्चाहरू दिउँसोदेखि नै म्याडम टाउको दुख्न लागेछ, घर जान्छौँ। अब हामीले यदि रोक्यो भने फेरि समस्या हुन्छ, अहिले यही केही भयो भने कसले जिम्मेवारी लिन्छ?
6: सामुदायिक विद्यालयको गुणस्तरमाथि सबै प्रश्न उठ्ने गरेको छ, तर शिक्षकहरू भन्छन् गुणस्तरीय शिक्षाका लागि पठन पाठनको वातावरण पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। श्री माध्यमिक विद्यालय शाहपुरवाका विज्ञान शिक्षक उमेश चौधरी,
11: यदि वातावरण नै त्यस्तै छ, कोलाहलपूर्ण छ, अनि त्यसपछि गर्मीले सताइरहेको अवस्था छ भनेपछि यस्तो अवस्थामा पढाउन र पढ्न दुइटै कठिन छ।
6: टिनको छानामा एक कक्षा कोठाको आवाज अर्को कोठासम्म सुनिन्छ। बर्खायाममा पानी पर्दा टिनको पाताले ठूलो आवाज निकाल्ने भएकाले पढ़ाईमा थप अवरोध हुने शिक्षकहरू बताउँछन्। तापक्रम घटाउने उद्देश्यले केही विद्यालयमा स्थानीय सरकारले टिनमुनि जिप्सम राखेको छ, तर नेपालगंजको गर्मीमा त्यो पनि प्रभावकारी नभएको शारदा आधारभूत विद्यालयका शिक्षक धर्मराज जोशी बताउनुहुन्छ।
12: केही न केही त हदमा त्यसले छेका छ होइन, नेपालगंज जिप्समको काम छैन कि, पहाडतिर हो त्यो चाहिँ होइन, अब हावासा चल्ने ठाउँमा यहाँ त अब त्यतिकै यति 42-43 डिग्री गर्मीमा बच्चा बच्ची बस्नु परिरहेछ, अब तत्काललाई जस गुजरात चलिरहेछ होइन, वास्तविक चाहिँ छैन।
6: बुरुवा चारको श्री माध्यमिक विद्यालय शाहपुरुवामा विद्यार्थीको अनुपातमा फ्यानको समेत अभाव छ। भएका फ्यानको हावा सबै विद्यार्थीहरूसम्म पुग्दैन।
13: त्यो टिनमा पानी परेपछि पटपट हुन्छ, आवाज सुन्न दिन्छ दिँदैन, यताको आवाज उता जान्छ, उताको आवाज यता हुन्छ।
14: यो क्लासको पछाडि सिटमा बस्नु हुँदो रहेछ,
13: हावा
14: कतिको आउँछ?
13: धेरै गर्मी, टाउको दुख्छ, पेट दुख्छ, पङ्खा लगाइदिन्छ,
14: ए अर्को पङ्खा लगाइदिएको भयो।
6: नेपालगंज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले टिनको छानामा जिप्सम राखेर तापक्रम घटाउने प्रयास गरिएको र 3 वर्ष यता टिनका भवनहरू नबनेको बताउनु भएको छ।
15: शिक्षा विभागले नै डिजाइन गरेर जिल्ला शिक्षा कार्यालय हुँदाखेरि नै बनेका विशेषको भवनहरू त्यो किसिमका छन्। ती भवनहरूमा पनि हामीले अहिले फल्स सिलिङ गरेर गर्मी कम कसरी गर्न सकिन्छ भन्नेतिर हामी लागिरहेका छौँ। जस केही वर्षदेखि हामीले त्यो टिनका छाना भएका भवनहरू बनाएका छैनौ,
6: तर यसलाई दीर्घकालीन नीति बनाउने काम अझै हुन सकेको छैन। जनप्रतिनिधिहरू सुविधा सम्पन्न भवन र एसीमा बसिरहेका बेला निम्न आय भएका परिवारका बाल बालिका भने अझै टिनको छाना मुनि गर्मीसँग संघर्ष गर्दै पर्न बाध्य छन्।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। गर्मी मौसममा हैजा संक्रमणको जोखिम
16: त्यो यति नियन्त्रणमा हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बेहोस हुने सक्ने सम्भावना हुन्छ।
0: बालबालिकाको प्रश्नमा डाक्टरको जवाब सहित हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
17: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
19: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घरमा एक शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
20: नमस्कार, म सन्तोष, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 305 खण्डमा छौं। गर्मीको समयमा हैजा संक्रमणको जोखिम बढ़ने चिकित्सकहरू बताउँछन्। विशेष हैजाका कारण 5 वर्ष मुनिका बालबालिका अझ बढ़ी जोखिममा पर्दछन्। भने सुरक्षित खानेपानी सरसफाई र स्वास्थ्य सेवामा पहुँच कम भएका क्षेत्रमा पनि यसको जोखिम रहेको डाक्टरहरू बताउँछन्। आजको हाम्रो पालोमा हैजा संक्रमण र यसबाट बच्ने उपायबारे बालबालिका र अभिभावकको प्रश्नमा विज्ञको जवाब प्रस्तुत गर्नेछौ। सवालको जवाब दिँदै हुनुहुन्छ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन।
1: नमस्कार, मेरो नाम निरज हो। अहिले गर्मीमा लाग्ने रोग मध्ये एक हैजा पनि हो। चारा पखाला र हैजामा के फरक हुन्छ?
16: हैजाको लक्षण र तपाईँ यो अरू झाडा पखालाको लक्षणमा खासै त्यस्तो होइन, तर फरक कहाँ आइपुग्छ भन्दाखेरि अरू झाडा पखालाले त्यति कडा छिटो बिरामीको मृत्यु समेत हुने गरी चाहिँ गर्दैन, यद्यपि गर्छ तर यति छिटो छोटो समयमा नै त्यस्तो गर्छ भने कमै प्रतिशतमा देखिन्छ। तर हैजामा चाहिँ यदि केही गरी लक्षण देखेर कडा रूपमा यो प्रस्तुत भइसकेपछि त्यो व्यक्तिको चाहिँ केही घटना पनि मृत्यु हुनसक्ने सम्भावना हुन्छ। यदि केही गरी उपचार पाएन भने यो अरू झाडा पखाला ब्याक्टेरियाबाट हुने या प्रोटोजोआबाट अरू कीटाणुबाट हुने भन्दा यो अलिक बेग्लै मानेमा चाहिँ हामीले चिन्हलाई खासै त्यति गाह्रो पर्दैन। र अर्को कुरा चाहिँ दिशाको जुन प्रकृति छ यो पुरै चौलानी जस्तो यो जुन भारत हामीले चामल सफा जुन माड देखिन्छ त्योसँग ठ्याक्कै मिल्न जान्छ र त्यो यति युनिट मिल्न हुन्छ कि अब त्यो बिरामीले रोक्नै सक्दैन र सँगसँगै बान्ता भइदिन्छ र मानिस बिहोस हुन सक्ने सम्भावना हुन्छ।
21: नमस्कार, मेरो नाम डार्विन हो। हैजाको संक्रमण कसरी हुन्छ,
16: यो फैलिरहेछ कसरी भन्ने एउटा प्रश्नमा चाहिँ हामीले यो पानीको माध्यमबाट बढिसकेको छ। यद्यपि खानाबाट पनि सर्छ तर पानीबाट छिटो धेरै मानिसले एकैचोटि चाहिँ त्यसलाई उपभोग गर्नु भएको हुनाले र अति आवश्यक भएको हुनाले पानी बढिसकिरहेछ र यसको अर्को कारण चाहिँ बर्सातको समय पनि हो। जहाँ चाहिँ बर्सातको समयमा मूल स्रोत जहाँ पानी छ त्यहाँ चाहिँ मिसिन गएर सम्भावना बढी हुन्छ। तर मैले सुने अनुसार अब इनारको पानीमा पनि देखियो अरे भन्ने सुनेको छु मैले। अब रह्यो जति पनि किनेर खाने पानीहरू अब कहाँबाट ल्याउँदैछ, कसरी वितरण गर्दैछ, कसले वितरण गर्छ, यो खालको चाहिँ अनुगमन तपाईँबाट म देख्दिनँ। र जबसम्म त्यो त्यति राम्रोसँग थाहा हुँदैन तबसम्म चाहिँ यही ठाउँबाट यसरी नै आयो भन्न त सकिँदैन। तर फैलिरहेको कसरी छ भन्दा यो अस्वस्थ पानी र खानेकुराबाटै फैलिरहेको छ।
22: नमस्कार, मेरो नाम सृष्टि हो। हैजाको संक्रमणबाट कसरी बस्ने?
16: सजिलो छ, केही पनि गाह्रो छैन। यसलाई केही गरी चाहिँ एकचोटि बोइल गरिदिनु भयो भने सबै काम सकिन्छ। पानीलाई बोइल गरेर खानु पर्यो, उमालेर खानु पर्यो। किन भन्दाखेरि फिल्टरको पनि एउटा छ रोल चाहिँ, तर फिल्टर कस्तो कसरी चलाएको छ त्यो हामीलाई थाहा छैन। अर्को एउटा राम्रो उपाय भनेको पक्का यो क्लोरिन या प्युस जे हुन्छ त्यो हालेर शुद्धिकरण गर्ने चिज हालेर खानु सक्यो, तर त्यो देख्नु पर्यो या विश्वस्त हुनु पर्यो कतिवटा हालेको छैन या आफैले हाल्नु पर्यो उपभोग गर्नु भन्दाखेरि। तर सबैभन्दा सजिलो ठ्याक्कै सजिलोसँग गर्न सक्यो भनेको त्यसलाई एकचोटि भुकलुक्क उमालिदिनु पायो भने यो हैजाबाट मात्र होइन झाडा पखाला गर्ने अरू किटाणु लगायत जन्डिस हेपाटाइटिस त्यसपछि टाइफाइडका यो सबै किटाणुहरू मर्छ। यो त यति यति राम्रो यो तरिका हो कि अरू पनि यो समयमा सार्न सक्ने फैलिन सक्ने रोगहरूबाट हामी सजिलोसँग बन्न सक्छौँ। कुरो के छ भन्दा तपाईँले सोधे जस्तै यो जारको पानीमा चाहिँ सबैभन्दा बढी विश्वास देखियो मानिसहरूको र यो सफा र शुद्ध हुन्छ भन्ने एक प्रकारको भयो। तर उहाँहरूमा एउटा ज्ञान के रहिरहेछ देखेन जस्तो लाग्यो, अलिक भुलचुक भयो जस्तो लाग्छ भन्दाखेरि अलिक स्थापित कम्पनीको राम्रो ब्रान्डको पानी मैले खाइरहेछु कि या जथाभावी कसैले चाहिँ पानी कतैबाट हालेछ त्यसलाई नै प्याक गरेर पठाएको छ हो त्यो छुट्टा नसकेको हुनाले यस्तो भएको कि जस्तो लाग्छ। हैजा संक्रमण भएपछि 80% जति मानिसमा यो संक्रमणी थाहा हुँदैन, सामान्य या लक्षणहीन हुन्छ। सामान्यले त घरमा बसेर औषधि खाएर पनि ठिक होला, तर लक्षण नदेखेका व्यक्तिहरू केही गरी यस्ता प्रभावित क्षेत्र जहाँ चाहिँ बाढी प्रभावित क्षेत्र होला या भूकम्प प्रभावित क्षेत्र जुनै पनि जहाँ धेरै मानिसहरू बसेको हुनसक्छ त्यस्तो ठाउँमा गएर यस्ता व्यक्तिहरूले थाहा नपाई नपाई भनौँ न संक्रमणहरू फैलाउन सक्ने सम्भावना डर मैले त्यहाँनिर देखेको र यसको लागि त अब मैले त यही गर्नुपर्छ भन्ने छैन। तर मेरो आह्वान भनेको चाहिँ अब तपाईँहरू कसै यसरी बसिरहनु भएको छ स्रोतहरू एउटै प्रयोग गरिरहनु भएको छ भने कम्तीमा पनि एकचोटि बोइल गरिदिनुहोस् समाधान त्यही छ। र अहिले तत्कालको लागि चाहिँ सबैभन्दा उत्तम उपाय भनेको अलिक विश्वासशील आफ्नो आँखा अगाडि देख्ने भनेको त एकचोटि बोइल गरेर राम्रो हुन्छ।
20: कुनै पनि संक्रामक रोग वा विपदका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न जिज्ञासा गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5264-6 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति, अब तपाईँको पालो।
18: साथ
0: सरकारले आइतबारको विधा खारेज गर्न गरेको भन्ने हल्ला भ्रामक भएको बताएको छ। संसदको गतिरोध अन्त्यका लागि संवादबाट समाधान खोज्न सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गर्नुभएको छ। संघीय र प्रदेश सभाका सांसदहरूले औपचारिक रूपमै व्यक्तिगत सहयोगी कर्मचारी स्वकीय सचिवको माग गरेका छन्। अब निजामती कर्मचारी र अवकाश प्राप्त कर्मचारीले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको सेवा पाउने भएका छन्। युक्रेन र बेलायती राष्ट्र प्रमुखबीच छलफल भइरहँदा रूसले विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ र नेपालले एसियाली खेलकुद छनौट क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हवस् आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 25 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: आजको कार्यक्रममा हामी खानेपानीको समस्याले निम्त्याएका स्वास्थ्य र घर आँगनमा पानी आएपछि ज्वालामुखी गाउँपालिकावासीको फेरिएको जीवनशैलीका विषयमा कुराकानी गर्छौं। नेपाल जल स्रोतको दोस्रो धनी देश हो, तर विडम्बना अझै पनि धेरै नागरिकले स्वच्छ र सफा खानेपानी पाएका छैनन्। गोर्खा भूकम्प 2072 आसपासको समयमा त झनै भएका मुहानहरू पनि सुकेपछि पानीको हाहाकार नै भयो। कतिपयले आफ्ना थापथलो नै छाडे, कतिपयले गरिरहेका कृषि पशुपालन छाड्न बाध्य बने, धेरैलाई खानेपानीको जुहो गर्न मुस्किल बन्यो। पानी बिनाको जिन्दगानी असम्भव नै छ, तर अझै पनि सुरक्षित पानीको व्यवस्था र पहुँच भने सहज छैन। खानेपानीले बाल बालिकाका लागि स्कूल, अभिभावकका लागि घाँस दाउरा मेलापात होस् या जागिर, हरेक काममा प्रत्यक्ष असर पार्दछ। घण्टौं लगाएर एकगाग्री पानीको जुहो गर्नुपर्नेहरूको पीड़ा भनिसाध्य छैन। एकैछिन संवादमा आधारित यी आमा छोराका कुरा सुनौ।
1: खाना पसाउनु न छिटो, आज पनि ढिला भइसक्यो, स्कूल जान
2: न। के गर्छु त बाबु, पानी ल्याउनै 2 घन्टा लाग्छ।
1: मैले त होमवर्क पनि गर्नु भएको छैन भने आमा, गाउँमै पानी ल्याउने व्यवस्था मिलाउन मिल्दैन भने?
2: अहिले त हामी महिलाहरू पनि समितिमा बसेका छौँ, घरकै धारामा पानी ल्याउने सल्लाह भइरहेको छ, केही महिनामा आउँला नि।
1: घरमै पानी आए त पानी बोक्ने समयमा मजाले पर्थेमा पनि।
2: हो बाबु, पानीकै दुःखले कति काम अड्किरहेछ, तिमीहरूको पढाइमा पनि असर परिरहेछ,
1: अनि हजुरहरूलाई पनि धेरै दुःख छ आमा।
2: बिहानैदेखि गाडी बोकेर उकालो ओह्रालो गर्नुपर्छ, सधैँ पालो कुर्नुपर्छ, कहिले काहीँ त पानी नै सुकिसक्छ।
1: घरमै धारा आयो भने त सबैलाई कति सजिलो हुन्थ्यो आमा।
2: त्यसैका लागि त गाउँका दाई दिदी, आमा समूह र समिति सबै मिलेर काम गरिरहेका छौँ त। हामी महिलाहरूको सहभागिताले काम अझै छिटो अघि बढिरहेको छ।
1: त्यसो भए म पनि गाउँका लागि तपाईँहरूसँगै मिलेर काम गर्छु।
2: अवश्य बाबु, सबै मिलेर काम गरे मात्रै गाउँ विकास हुन्छ नि।
0: स्वच्छ र सुरक्षित खानेपानी हरेक नागरिकको अधिकार हो। पानीको सहज पहुँचले स्वास्थ्य, शिक्षा र जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउँछ। पानी व्यवस्थापनमा महिलाको नेतृत्व र समुदायको सहभागिता आजको आवश्यकता हो। यो नाटक नेपाली समाजको चित्रण हो। अझै धेरै नेपाली आमाहरू खानेपानीको जुहोमा दिन अनि रात कष्टकर बिताउँछन्। सबै काम छाडेर खानेपानीको व्यवस्थापनमा लाग्नुपर्ने बाध्यता छ। सोही बाध्यताबाट मुक्ति पाउन धादिङका धेरै ठाउँका महिला दिदीबहिनीहरू आफै अग्रसर भएर गाउँ घरमै खानेपानी ल्याउन जागरूक बनेका छन्। कतिपय ठाउँमा त गाउँ घरमै खानेपानी ल्याएर वर्षौंदेखिको खानेपानी समस्याको शास्तिबाट मुक्त बनेका छन्। ज्वालामुखी गाउँपालिका 3 मैदेकी लक्ष्मी परियारलाई धारामा पानी लिन जाँदा बाघले कसो झम्टिएन। मध्यरात आफू अघि अघि, बाघ पछि पछि। जनयुद्धको समयमा पानी लिन जाँदाका ती तीता पलहरू सम्झदा ज्यान ढक्क फुलिन्छ। एक गाग्री पानी ल्याउन ज्यानकै बाजी लगाउनु पर्ने त्यो अवस्था, ती दिन अनि रातहरू सम्झदा उहाँलाई अहिले कथा जस्तै लाग्छ। उहाँ भन्नुहुन्छ, अहिले गाउँघरमै पानी फेरियो जिन्दगानी।
3: हाम्रो बाईले नि खाना खोज्यो, बाघ पछि पछि आउँदा नि हामी डराइएन, त्यसो गरेर नि हिँड्ने रुपै लड्थ्यो, भोरी बाह्र त्यतिकै आउँथ्यो। सङ्कट काल आयो, फेरि पानी लिन भनेर गएको, पुलिसहरूले घेरा हालेर भनेर घेरा हाले, हामीलाई नलैजानुहोस्, बरु हामी पानी लिन जाँदैनौँ, घरै फर्केर जान्छौँ भनेर घर आएँ क्या म। ल हेर्नु, त्यहीँनिर तल अलिकति वनमा पुगेपछि हामीलाई समात्न खोजे, लु तिमीहरू जाने भाइ कता जाने हो, जाओ, होइन भने अहिले ड्याङ ड्याङ गोली हान्ने हो भन्दाखेरि, बरु हामी घरै फर्केर जान्छौँ सर, हामीलाई गोली नहान्नुहोस् भन्यौँ।
4: जनयुद्धको बेलामा,
3: त्यो बेलामा कहिले माओवादी आ, कहिले आर्मी आ, हेर्नु बाबु सधैँ बिरामी हुने, निमोनिया भएर चाहिँ सधैँ बिरामी हुने, सधैँ हस्पिटल लानु पर्ने साधो बाटे, अनि त्यहाँ गएर आउँदाखेरि घरमा जुठो भाँडा ओह्रेर हुने, त्यो खाना पनि थाहा नहुने, बच्चा हुर्याएर अनि त्यो पूजा धारा पानी हिँड्नु जाँदाखेरि, अरू बेला चाहिँ मलाई त्यति हुँदैन थियो, त्यही बेला त लो म मरी, मेरो अब जिन्दगी नै यतिकै गयो, मैले पानी बोकेर खान सक्दिनँ भनेपछि यति दिन थिएँ क्या म। हेर्नु त्यसो गरेर बसेको हो हामी, अहिले पानी आएपछि हामी धेरै खुसी छौँ, धेरै खुसी भयौँ।
0: गाउँमा खानेपानी नहुँदा समस्या भोगेकाहरूलाई गोर्खा भूकम्पले मूल सुक्न थालेपछि झनै समस्या थप्यो। मुहान सुक्न थालेपछि लाइन बस्नुपर्ने बाध्यता पनि थपियो। त्यसपछि कतिपयले विकल्पको

0: गर्दै उनीहरूले आफै अग्रसर भएर गाउँमै खानेपानी ल्याउन सफल भए। भोगेका ती भोगाईहरू अहिले कथा जस्तै बनेका छन्। ज्वालामुखी गाउँपालिका चारकी राधिका अर्याल।
1: पहिले अब एकदम टाढा कोचमा कोलसँग थियो धारो, अनि त्यहाँ एकदम डरलाग्दो ठाउँ छ क्या। त्यहाँ त अब कोही पनि घरहरू छैन, सुनसान खोलामा छ नि त धारो। त्यहाँ हाम्रो घरहरू त्यहाँ थियो पहिला, अनि दिदीहरूको घर यहाँ। अनि ऊ निस्केला म जाम्ला भन्ने, अनि म त्यहाँलाई निस्केपछि दिदी निहार निस्किने, अनि त्यहाँबाट दौडी हिँड्छ पहिला पुग्ने भने। अब जो पहिला गयो उसकै पालो हुन्छ नि त, एक्लै जान त डर लाग्ने होइन, अनि एउटा निस्किन्छ भनेर बसिरहने के। अनि बिस्तारै चाल गरेर निस्किने, अनि त्यहाँबाट उहाँ पुगेपछि चाहिँ हामी एकजना अगाडि लाइन्थ्यो कि। हामी चाहिँ यता स्कुलबाट महालपट्टिर जान दिदी हो, तलपट्टिर जान। त्यसरी चार बजे राति नै गएर धारामा कुरेर बस्नु पर्थ्यो। फेरि अब एउटा मात्रै गाडी लाने होइन, दुई तिनवटा गाडी लगेपछि जो अगाडि भयो उसले त्यो तिन चार भर्यो, अनि पछि आउनेको पालो आउँथ्यो, अनि त्यसरी ल्याउनु पर्थ्यो। यो भूकम्प गएपछि नै हामीले धेरै जेलसम्म त्यस्तो भूकम्प गएपछि पानी सुक्यो, फेरि मनमा पानी नै भएन। ए त्यहाँबाट पनि फेरि अन्तै जानु पर्यो खोलातिर गएर। त्यसरी त्यो भूकम्प गएपछि पानी दबिएर त्यो धारामा मुलै सुक्यो, अनि अन्त अन्त गएर दिनैभरि कामै पानी बोक्ने। अब त्यसरी धारामा हुँदा पो राति गएर ल्याइन्थ्यो र अनि पछि भएपछि त त्यो धारामा नि सुकेपछि त पानी दबियो भूकम्पले कता लयो लयो, अनि फेरि खोलातिर जान पर्ने। दिनभरि कामै गर्न नपाइने, घाँसपात पनि गर्न नपाइने, अनि त्यो पानी नै अब बस्तु भाग पनि त्यो बेला त धेरै नै पालिन्थ्यो। अहिले पो एउटा भैँसी छ त्यति हो। ऊ बेला त धेरै नै गाई गोरुहरू भैँसी बाख्राहरू पनि धेरै नै हुन्थ्यो, अनि पानी मान्छेलाई पनि फेरि हाम्रो त अब बुढाले स्कुलमा काम गर्नुहुन्थ्यो, स्कुलमा पनि पानी बोकेर खुवाउनु पर्ने हामीहरूले दुवैजनाको। उहाँले पो जाइ खान जाने, म सबै दिनैभरि पानी नै बोकिरहनु पर्ने क्या। आफूले अब घरको लागि फेरि घरमा नि सानसानो पसलहरू थियो त्यहाँ माथि पनि, यहाँ अन्त कसैको घर थिएन। अनि त्यो पसलमा नि अब भुराहरू खान आउने, स्कुलमा नि चाहिने, अनि साह्रै दुःख गरेर बसेको। अहिले त कहानी जस्तै लाग्छ। अब हाम्रो बुहारीहरूलाई भनौँ भने होइन होला, जस्तो ठुलो बुहारीले चाहिँ अलिअलि फेला पारिन् बसी हो। अब अहिलेको मान्छेलाई त सुनाउँदाखेरि त होइन होला जस्तो लाग्छ होला नि। एक महिना डेढ महिना त हामीले अर्को घरको कामै नभएर यही पानीकै काम गरेर यसरी ढुङ्गाहरू खोलाबाट लाइन बसेर ढुङ्गाहरू गर्ने गरेर उहाँ तल खोलामा ट्याङ्की बनाउँदा हाम्रो त दुई महिना डेढ महिना जस्तो त सबको प्रत्येक हाजिर छ। हाजिर नहुनेको पैसा तिर्नु पर्छ जरिमाना भनेर लगाइदिनुहुन्थ्यो। अब सक्ने पनि जाने, नसक्ने पनि जानु पर्यो होइन घरमा। अब जस्तो सक्ने भयो सक्नेले गर्ने, नसक्ने पनि गरे, यसो एउटा दुइटा केही भने पनि गर्नुपर्छ। त्यो पाँच सय रुपियाँ तिर्नु भन्दा भनेर गएर हामीले गरेको हो नि। त्यसरी लिएर पानी हो, पाँच सात वर्षै भयो। अब यो सुविधा भएको छ हामीहरूलाई, अहिले चाहिँ आनन्द छ। पानी उता खाने पानी पनि उताबाट ल्याएम, अनि बोरिङको पनि छ त्यहाँ माहलोहरूमा, तरकारीहरू लाउन ओर्न माहलोहरूमा राखेको छ बोरिङको चाहिँ, अनि खाने पानी चाहिँ यहीँ राखिया है। अहिले एकदम सुविधा रह।
0: गाउँमा आएको खाने पानीले स्थानीयको दैनिकी मात्र सहज भएका छैनन्, गाउँ छाडेर बसाई सर्नेहरूलाई पनि गाउँमै बस्ने वातावरण मिलेको छ। खानेपानी अभावले धेरैले गाउँ छाडे पनि खानेपानी गाउँघरमै आएपछि भने गाउँमै अडिएको ज्वालामुखी गाउँपालिका चारका बाबुराम पोखरेल बताउनुहुन्छ।
2: पहिला बोकेर राति दुई बजे लाइनमा लाग्नु पर्थ्यो, दुई गाडी पानी ल्याउँदा बिहानभरि बित्थ्यो। अहिले त्यो एकदम घर घरमा पानी आएपछि धेरै नै सुविधा भयो। यहाँ बसोबासै हुँदैन थियो बुढाबुढीको पनि, यी समेत निक्लेर हिँड्नु पर्थ्यो। नभए उपभोग त रोजगारी नभएर कमाउन बाहिर जानु पर्यो। बुढाबुढी पनि यहाँ बस्नलाई पानी नभएदेखि त उयो पाए थिएन, कतै नआउने मान्छेहरू त्यही बेला त हिँड्न सरे हो नि त। यो त कति वर्ष भयो, चार पाँच वर्ष त भयो पानी आएको, त्यहाँनिर पहिला थिएन नि। देश जानलाई रेडी भएको चाहिँ बस्थ्यो होला, रोकिन्थ्यो, रेडी छन्, हामी नै रेडी भइरहेका छौँ। मैले अस्ति आएको आठ सात आठ महिनामा काठमाडौँबाट बोक्नु जानु पर्थ्यो हेर्नु, राति दुई बजी उठेर लाइन पालो नुहाउन पाइदिन्थ्यो। मान्छे सबै फोहोरै फोहोर हुन्थ्यो, लुगा धुने पानी हुँदैन थियो, धेरै नै बिजोग थियो नि।
3: गाउँपालिकाले खानपानी बोर्ड नै बनाएर
2: व्यवस्थित गर्यो।
3: पहिला उपभोक्ता समितिले चलाउँदा र अहिले यो बोर्ड बनेपछि के फरक पाउनु भएको छ?
2: अहिले यसमा सुविधा छ, अलि भाइपरी आएको अलिक धेरै खर्च हुने भयो भने अब संस्थाले बनाइदिन्छ पानीहरू।
0: ज्वालामुखी गाउँपालिकाका अधिकांश नागरिकका भोगाई मिल्दा जुल्दा छन्। खानेपानी समस्या भोगेका उनीहरूले विकल्पको खोजी गरे र अन्तत गाउँघरमै खानेपानीको व्यवस्था गर्न सफल बने। मध्यराती पानी बोक्ने, खानेपानी ल्याउन सामान लिन एक वर्षको छोरी छाडेर पहिलो पटक काठमाडौँसम्मको यात्रा, खानेपानीका लागि जग्गादान र अहिले घरमै धारामा पानी आएका यी उतार चढाव ज्वालामुखी गाउँपालिका तीन मैदिकी कविता तुमसिंह मगर का लागि अविस्मरणीय क्षण बनेको छ।
4: व्यक्तिगतले किन्न आउँदाखेरि पनि मैले नदिएर बसेको अनि यो खाने पानीको लागि भनेर ठाउँ खोज्दै आउनु हुँदाखेरि अनि मैले चाहिँ किनभने आफूले दुःख पायो, पहिला हामीले पानीको लागि धेरै दुःख पायो, धेरै दुःख पाउँदा गर्दाखेरि त्यो सम्झेर तर मेरो गाउँघर छरछिमेकी छोरा नातिहरूले दुःख नपाओस् भनेर मैले यहाँ पानी ट्याङ्की बुढी गण्डकी पानी ट्याङ्की बनाउन दिएको हो।
0: गाउँमा पानी ल्याउनु पर्छ भने हुटुटी चाहिँ कसरी लाग्यो तपाईँलाई?
5: खै कसरी जाग्यो कसरी लाग्यो अहिले त सबैलाई जस्तै लाग्छ।
0: मध्यरात डर उत्तिकै पानी बोकेर उकालो झर्दाखेरि घोडा ठुक्किने गरेर उकालो आउँदाखेरि त्यो साह्रै पीडाको दिनलाई चाहिँ कसरी सम्झिनुहुन्छ? आज दिनमा पानी गाउँमा आइरहेको
5: त्यो सम्झिँदाखेरि र अहिलेको सम्झिँदा त कता सपना जस्तो क्या सुखले आँसु आयो कि जस्तो लाग्छ क्या त्यो सम्झिँदाखेरि। त्यतिखेर दुःखले आँसु आयो, दुःख परेर आँसु आयो, तर अहिले अहिलेको सम्झिँदाखेरि खुसीको आँसु आउँछ क्या। रुनु मन लाग्छ नि किन त कता नरुने नि, रातभरि सुत्न नपाउने, अब उता छोटी गाली पनि स्याहार्न नपाउने, बालबच्चालाई पनि स्याहार्न नपाउने, बस्तु भाउलाई पानी राम्रोसँग दिन नपाउने, आफू सरसफाई हुन नपाउने, त्यतिखेर रुन मन लाग्छ, रुन्थ्यो हामी धेरै दुःख थियो। दिनसम्म गयो फेरि रातिमा 12-1 बजेतिर जाँदाखेरि पनि पानी पाउनु थिएन क्या, रातिको 12-1 बजेतिर जाँदाखेरि त्यतिखेर त पालो पाउँछ कि भनेर गयो, त्यतिखेर पालो पाउनु थिएन, अरूले उछिनिसक्थ्यो अनि हामी त्यही पालो कुर्दा कुर्दा झन्डै 3 बज्थ्यो 4 बज्थ्यो घर आयो। घर आएर फेरि त्यतिखेर अहिले चाहिँ मेलहरू थिएन, त्यही जाँदो गर्न पर्थ्यो। 8-9 बजे अरूले जाने, अरू गयो आइसक्यो होला भन्यो, फेरि आयो, फेरि गयो, पालै नपाउने क्या सर।
0: धेरै टाढा हो यहाँदेखि भाडा?
5: धेरै टाढा छ, यो अहिलेको खाने पानी चाहिँ ठ्याक्क उँधो जानु पर्थ्यो, ओह्रालो हो, 1.5 घन्टा लाग्छ।
0: आउँदा चाहिँ कति लाग्थ्यो?
5: आउँदाखेरि 2 घन्टा नि बढी लाग्थ्यो।
0: दुःख बिमार पर्दाखेरि कसरी टार्नुहुन्छ त पानी?
5: दुःख बिमार पर्दाखेरि त धेरै टाढो 16-17 वर्ष भयो यो पानी अलि सुखले खाएको छ।
0: तपाईँले के गर्नुभयो गाउँमा पछेर अनि पानी सुख भयो?
5: पानीको दुःख भयो, अब के कसो गरेर कुन उपायले के गर्ने भनेर बुढापाकाहरूलाई भनियो, अनि बुढापाकाबाट जान्ने बुझ्नेहरूलाई सुनाइसकेपछि यस्तो गरेर पानी तानेर खान पाउँछ भनेर मुहानहरू खोज्ने यताउता गर्ने गाउँको अभिभावकहरूलाई गुनाइ गरेर अनि हामीले पानी यताउता गरेर भनौँ न अब अफिसहरू खोज्न थाल्यौँ।
0: कति वर्ष लाग्यो?
5: 17-18 वर्ष ठ्याक्कै भयो।
0: अहिले त गाउँमा पानी आउँदाखेरि खुसीको आँसु?
5: हजुर, 17 वर्ष मैले कसरी थाहा पाएँ भने मैले त्यो दुःख गरेको मेरो कान्छी छोरी काखामा थियो, 1 वर्ष नि थिएन भएको थियो होला, त्यतिखेर खाने पानीको लागि म पाइपको लागि म काठमाडौँ गएको थिएँ क्या, पहिला फर्स्टको लागि काठमाडौँ गएको थिएँ पाइप पाइप लिन जानु भनेर, यता साथीहरूले अभिभावकहरूले भनौँ न चाहिँ उहाँहरूले चाहिँ पाइप लाइन खन्न थाल्नु भएको थियो, पाइपहरू अनि मेसिनहरू लिनलाई चाहिँ बेलाको त्यो सम्झिन्छ क्या। अब कहिले पनि नगएको काठमाडौँ, गाडी देखा पनि
0: थिएन,
5: हजुर अब लाँदाखेरि अब गयो ल्यायो खुवायो, अब समयसम्ममा धारा राखेको थियो नि, हो त्यतिखेरको कुरा हो।
0: खानेपानी मानव जीवनको आधारभूत आवश्यकता हो जसले स्वास्थ्य, सरसफाई र जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्छ। ज्वालामुखी गाउँपालिकामा महिलाहरूको सक्रिय सहभागिता सहितको नेतृत्वबाट खानेपानीको पहुँच सुनिश्चित भएपछि स्थानीयको जीवनमा सकारात्मक परिवर्तन आएको छ। यो अन्य समुदायका लागि पनि सिकाइ र प्रेरणा हो। कार्यक्रम सुरक्षित पानीको आजको अंकमा हामीले खानेपानीको समस्याले निम्त्याएका शास्ती र घर आँगनमा पानी आएपछि ज्वालामुखी गाउँपालिकावासीको फेरिएको जीवनशैलीको विषयमा चर्चा गर्यौं। आजका लागि कार्यक्रम सुरक्षित पानी यति नै। कार्यक्रम उत्पादनमा सहयोग गर्ने वाटर एड नेदरल्याण्ड, ज्वालामुखी गाउँपालिका र फोकस नेपाललाई धन्यवाद। अनि यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई विशेष धन्यवाद। कार्यक्रम सुरक्षित पानीप्रति तपाईँका सुझाव, सल्लाह र प्रतिक्रियाहरू छन् भने 01-5-9-60 मार्फत हामीलाई टिपाउँदै गर्नुहोला। आजलाई भने प्राविधिक मित्र विकल्प चिपाङसँगै म अर्जुन श्रेष्ठ विदा हुन्छु। हवस् त, नमस्कार।

0: Secretary Saman,
1: अधिकारी सबलेस,
0: Brother Prince,
1: अधिकारी सबलेस,
0: Tara Keating,
1: अधिकारी सबलेस,
0: Kyle Marvel,
1: अधिकारी सबलेस,
2: ए दाई, की को नाराबाजी हो दाई?
3: अधिकारी सबलेस के बारे में जानकारी दी गई देखो बहनी
2: के हो लौलता हामीलाई नि भन्दिनु न
3: ल सुन्नुस् बहिनी बर्जर रङको आधिकारिक विक्रेता अधिकारी सप्लायर्समा धारा फिटिङ सेनेटरी नेपाटपको पीपीसी पीपीआर सीडीसी पाइप ट्याङ्की प्लाइटको प्यान पानी तान्ने मोटर कालो पाइप मार्बल ग्रेनाइट टाइल पाइनको साथै पाइप फिटिङमा 50 वर्ष ग्यारेन्टी बाथरूम फिटिङमा 10 वर्ष ग्यारेन्टी र दक्ष प्लम्बर तथा पेन्टरहरूद्वारा पाइप फिटिङ र पेन्टिङ सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि
2: हो र दाई ल त्यसो भए म पनि उतैतिर लागु
3: ए सुन्नु त बहिनी त्यहाँ अर्डर अनुसार डीडब्ल्यूसी प्लास्टिकको ह्यान्ड पाइप पनि पाइन्छ है
4: अधिकारी सप्लायर्स नीलकण्ठ नगरपालिका तीन पुछार बजार धादिङ किलो बोर्डिङ नजिकै प्रोप्राइटर त्रिलोचन अधिकारी र माधव अधिकारी सम्पर्क फोन नम्बर 010-521-4038 मोबाइल नम्बर 98-40-39-46-56
5: मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
5: किन आउनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-4329
2: होइन है बुढा चाडबाड पनि नजिकै आइसक्यो कानमा झुम्का गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौँ बित्न लाग्यो त आज चाहिँ सुनचारी पसल जानै पर्छ है
9: सुन जस्तो कि जाप पाए त बनाउने कुरा पनि भएन खै र भरपर्दो सुनचारी पसल भेटिएको
2: हे तपाईँ पनि के चिन्ता लिइरहनु भएको धादिङ बेसीमा रहेको सलाम स्ट्रिङ अकलादेवी सुनचारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छौँ त
9: अनि अघि नै भन्नु पर्दैन त अहिले जाउँ न त त्यसो भए
10: हामी त लाग्यौँ श्री अकलादेवी सुनचारी पसलतिर अनि तपाईँले
11: हजुर हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचारीका गरगहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार झुम्का नेकलेस बाला लगायत तपाईँले सोचे जस्तै पुराना गरगहनासँग नयाँ गरगहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् सुनचारी खरिद बिक्रीका लागि विश्वासिलो र भरपर्दो नाम सलाङ श्री अकलादेवी सुनचारी पसल धादिङ सिपुचार बजार
4: प्रोप्राइटर अनिल सुनार सम्पर्क मोबाइल नम्बर 98-41-71-79-70 र 98-60-22-26-60
12: समुदायका लागि समुदायको आवाज रेडियो धादिङ 106 मेगाहर्ज

0: एक्सेस समय बहसका साथै इन्टरनेट अनलाइनको www.redhading.org मार्फत संसार भरकै साथ प्रसारण भइरहेको बेलुकी 38 बजेको खबरमा म ब्रेकको नमस्कार। खबरको सुरुमा मुख्य खबर। जिल्ला प्रशासन कार्यालय धादिङमा दलितका लागि छुट्टै कानूनी सहायता कक्ष। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 मा सञ्चालित विभिन्न सिपमूलक तालिमहरू सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 नमूना स्वच्छ तथा सफा ओडा घोषणा। अनलाइन बेटिङ एप प्रयोग नगर्न विश्वकप फुटबल अघि नेपाल प्रहरीको आग्रह। पश्चिम तराईमा आज पनि गर्मी कायमै। एक्काइसौं जातीय छुवाछूत तथा भेदभाव उन्मूलन राष्ट्रिय दिवस 2083 अवसर पारेर धादिङ जिल्ला प्रशासन कार्यालय परिसरमा दलित समुदायका लागि कानूनी सहायता कक्ष स्थापना गरिएको छ। दलित समुदायका नागरिकलाई सरकारी कामकाजमा सहजता दिलाउन सामाजिक न्यायमा सहज पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सहायता कक्ष स्थापना गरिएको हो। उक्त कक्ष स्थापनाका लागि नीलकण्ठ नगरपालिकाले दुई पटक गरी 8 लाख रूपियाँ निर्माण खर्च 1 लाख व्यवस्थापन खर्च उपलब्ध गराएको नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले जानकारी दिनुभएको छ। सामान्यतया कानूनी भाषा र प्रशासनिक प्रक्रिया झन्झटिलो हुँदा दलित समुदायका नागरिक अधिकारबाट वञ्चित हुने गरेको अवस्थामा सहायता कक्षले निशुल्क परामर्श, जातीय छुवाछूत र विभिन्न जातीय भेदभावमा परेकाहरूको लागि कानूनी सहायता, निवेदन लेखन र अन्य आवश्यक सहजीकरण गरिदिने उपप्रमुख विश्वकर्माले बताउनुभयो। विगतमा हिंसा र भेदभावका कारण दलित थर नै लुकाएर अरू नै थर लेख्नुपर्ने अवस्थाले गर्दा अहिले कतिपय दलित समुदायका मानिसहरूको सरकारी कागज पत्र नै नबन्ने समस्या उत्पन्न भइरहेकाले उक्त हेल्प डेस्कले सहयोग उपलब्ध गराउनेछ। 2080 सालमै जिल्ला प्रशासन कार्यालयहरूमा दलित हेल्प डेस्क राख्नका लागि तत्कालीन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरेको थियो। सोही परिपत्रका आधारमा नगरपालिकाले जिल्लाभरिका दलित समुदायलाई सहयोग पुग्ने हिसाबले हेल्प डेस्क संचालनमा ल्याइएको नगर उपप्रमुख विश्वकर्माले बताउनुभयो। हाम्रो जिल्लामा प्राय सरकारी कार्यालयकै ठाउँमा छन्। उपप्रमुख विश्वकर्माले भन्नुभयो यो सहायता कक्षले सबै खाले सरकारी सेवामा सहजीकरण गर्नेछ। दलित हेल्प डेस्क भनिए पनि राज्यबाट उपेक्षित सबै समुदाय र वर्गका मानिसलाई सेवा दिइन्छ। सहायता कक्ष उद्घाटन गर्दै बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीले गृह मन्त्रालयको कार्यविधि अन्तर्गत रहेर स्थापना गरिएको कानूनी सहायता कक्षले राज्यका निकायबाट प्रदान गरिने सेवा प्रवाहलाई दलित मैत्री बनाउन र उत्पीड़नमा परेका नागरिकलाई न्यायको मूल आधारमा ल्याउन सहयोग गर्ने बताउनुभयो। सहायता कक्ष स्थापना भएसँगै विपन्न ग्रामीण क्षेत्रका कानूनी प्रक्रिया बारे अनभिज्ञ दलित समुदायका नागरिकले कानूनी तथा प्रशासनिक अल्झनबाट मुक्ति पाउने मन्त्री अधिकारीको विश्वास छ। दलित समुदायका नागरिकलाई प्रशासनिक कामकाजी भाषा र अन्य व्यावहारिक बोलीचालीको भाषा बुझ्न तथा प्रयोग गर्न गाह्रो पर्ने र विभेदकारी व्यवहारसँगै झेल्नुपर्ने भएकाले व्यावहारिक रूपमा सहयोग पुगोस् भनेर सहायता कक्ष स्थापना गरिएको स्थानीय तह दलित जनप्रतिनिधि संघ बागमती प्रदेशका संयोजक एवं नीलकण्ठ नगरपालिका वडा नम्बर 9 वडा अध्यक्ष राजन बराइलीले बताउनुभयो। सहायता कक्ष स्थापनापछि 13 पालिका भएको धादिङमा उत्तरको रूपीभारी गाउँपालिकादेखि राजधानीसँग जोड़िएको धुनेवेसी नगरपालिकासम्मका दलित समुदायका सेवाग्राहीले भोग्नुपर्ने शास्ति र अलमलबाट मुक्ति पाउने विश्वास गरिएको छ। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 सञ्चालित विभिन्न सिपमूलक तालिमहरू सम्पन्न भएको छ। नीलकण्ठ नगरपालिका वडा नम्बर 8 आफ्नै तालिम केन्द्र मार्फत स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन गरेको 3 प्रमुख तालिमहरूबाट 65 प्रशिक्षार्थीहरू लाभान्वित भएका छन्। समापन कार्यक्रममा बारिस्टा कफी बनाउने तालिममा सहभागी 20 होमस्टे तालिममा सहभागी 20 र आधारभूत कम्प्युटर तालिम मा सहभागी 25 गरी 65 प्रमाणपत्र वितरण गरिएको हो। सामाजिक विकास कार्यालय गजरीको सहयोगमा सिद्धि विनायक टेक्निकल ट्रेनिङ सेन्टर प्रणालीको आयोजनामा तालिमहरू सम्पन्न भएका हुन्। ओडामा सिप विकासका लागि छुट्टै तालिम केन्द्र स्थापना गरी संचालन गर्न अनन्त आशा नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। तालिम केन्द्रको संचालन, आवश्यक कम्प्युटर व्यवस्थापन तथा तालिम हलको सुदृढीकरणमा अनन्त आशा नेपालको योगदानको वडाध्यक्षले विशेष प्रशंसा गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि तथा सरकारवालाहरूले स्थानीय स्तरमा शिक्षणमूलक तालिमको पहुँच बढ़नु सुखद पक्ष भएको बताएका छन्। यस अभियानलाई सफल बनाउन नीलकण्ठ नगरपालिका, रामकोट माध्यमिक विद्यालय तथा अन्य सहयोगी संघ संस्थाहरूको समन्वयले ठूलो मदत पुर्याएको छ। वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख भीमप्रसाद रंगाना, उपप्रमुख दीपक विश्वकर्मा, नेपाल नगरपालिका संघका सल्लाहकार सरोज अधिकारी र फेडेन धादिङका अध्यक्ष शिवहरि अधिकारी लगायतको आतिथ्य रहेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित हुनुभएको छ। प्रथम जिल्ला अधिवेशनबाट अर्यालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको हो। निर्वाचन प्रक्रिया मार्फत पार्टीको नयाँ जिल्ला सभापतिमा अर्याल निर्वाचित हुनुभएको हो। ज्वालामुखी निवासी अर्याल राष्ट्रपा बागमती प्रदेश कमिटिका सदस्य समेत हुनुहुन्छ। सभापति पदका लागि भएको प्रतिस्पर्धामा अर्यालले आफ्ना निकटतम प्रतिस्पर्धी तथा निवर्तमान जिल्ला सभापति सूर्यमणि पाठक र अर्का उम्मेद्वार रामकुमार थपलियालाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो। त्यस्तै जिल्ला उपसभापति पदमा लीला श्रेष्ठलाई पछि पार्दै श्रवण त्रिपाठी विजयी हुनुभएको छ। जिल्ला कार्य समितिको सचिव पदमा कल्पना श्रेष्ठ र विदुर अधिकारीलाई पराजित गर्दै राम भण्डारी, सहसचिव पदमा राजेन्द्र कणेललाई पछि पार्दै श्रीराम आचार्य विजयी हुनुभएको छ। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 नमूना स्वच्छ तथा सफा वडा घोषणा गरिएको छ। आज एक भव्य समारोहका बीच स्वच्छ वातावरण, सरसफाई प्रति जनचेतना अभिवृद्धि तथा समुदायको सक्रिय सहभागिता मार्फत वडा नम्बर 5 प्राप्त गरेको यो उपलब्धि सम्पूर्ण वडावासीको लागि गौरवको विषय बनेको छ। सरसफाई र वातावरण संरक्षणमा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ संस्था तथा नागरिकहरूको साझा प्रयासले वडालाई नमूना वडाको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। यस घोषणाले स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माणमा थप प्रेरणा प्रदान गर्ने विश्वास लिएको छ। खबरको क्रम बाँकी छ, एकैछिन विश्राम।
1: अब ब्रेकको साथमा
2: शिवम सिमेन्ट क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्दै शिर ठाडो पारिरहेका छौँ सदा सर्वदा।
3: होइन बाबु, अस्ति समय यो फसल सुनसान देखिन्थ्यो, हिजो आज त राम्रो चलेको देखिन्छ नि। किन नमस्ता काका, यो पसलको त रेडियो धादिङबाट विज्ञापन बजिरहन्छ। त्यसो भए म पनि अहिले गएर रेडियो धादिङमा विज्ञापन दिएर आइहाल्छु।
4: हजुर, तपाईँ पनि आफ्नो व्यापार व्यवसाय बढाउन चाहनुहुन्छ भने अहिले रेडियो धादिङमा विज्ञापन दिइहाल्नुहोस्। यसले तपाईँको व्यापार मात्र होइन तपाईँको परिचय पनि दिनेछ।
5: रेडियो धादिङ 106 MHz।
0: प्रहरीले विश्वकप फुटबल चलिरहँदा हुन सक्ने अनलाइन माध्यमबाट सञ्चालन हुने ब्याटिङ तथा जुवाजन्य एप प्रयोग नगर्न आग्रह गरेको छ। प्रहरीले यस्ता गतिविधि नेपालमा गैर कानूनी रहेको स्मरण गराउँदै आफ्नो सामाजिक सञ्जालमा भिडियो मार्फत आर्थिक तथा साइबर अपराधको जोखिमबाट बच्न सचेत रहन अनुरोध गरेको हो। नेपाल प्रहरीको अनुसार पछिल्लो समय फुटबल लगायत विभिन्न खेलकुद प्रतियोगितालाई लक्षित गर्दै अनलाइन बेटिङ एप वेबसाइटहरूको प्रचार प्रसार बढ़दै गएको छ। सामाजिक सञ्जाल तथा विभिन्न डिजिटल माध्यम मार्फत सजिलै आमदानी हुने प्रलोभन देखाइ सर्वसाधारणलाई बेटिङमा आकर्षित गर्ने प्रयास भइरहेको भन्दै प्रहरीले विशेष सतर्कता अप्नाउन आग्रह गरेको हो। प्रहरीले अनलाइन बेटिङमा संलग्न हुँदा आर्थिक क्षति, व्यक्तिगत विवरण चोरी हुने जोखिम, ब्याङ्किङ तथा डिजिटल वालेट दुरूपयोग हुने सम्भावना समेत रहने जनाएको छ। यस्ता प्लेटफर्महरू प्रयोग गर्दा प्रयोगकर्ताहरू विभिन्न साइबर ठगीको शिकार बन्न सक्ने भएकाले सचेत रहनुपर्ने प्रहरीले उल्लेख गरेको छ। नेपाल प्रहरीले विश्वकप फुटबलका खेलहरूको रमाइलो लिन आग्रह गर्दै गैर कानूनी ब्याटिङ तथा जुवाजन्य गतिविधिबाट टाढा रहन सबैमा अनुरोध गरेको छ। साथै अनलाइन ब्याटिङको प्रसार प्रसार वा सञ्चालन भइरहेको जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा जानकारी गराउन पनि आग्रह गरेको छ। प्रहरीले खेलकुदलाई मनोरञ्जन र स्वस्थ प्रतिस्पर्धाको माध्यमको रूपमा लिनुपर्ने उल्लेख गर्दै अब ब्याटिङ संस्कृतिले समाजमा नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसको नियन्त्रणमा सबै पक्षको सहयोग आवश्यक रहेको जनाएको छ। पश्चिम तराईमा आज पनि गर्मी कायम रहेको छ। पछिल्लो 24 घण्टामा भएको केही वर्षाले पूर्वी तराईमा तुलनात्मक रूपमा केही शीतल भए पनि पश्चिम तराईमा गर्मी कायम रहेको हो। पछिल्लो एक घण्टामा गण्डकी बागमती र कोशी प्रदेशका केही ठाउँ बाहेक पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको तराई क्षेत्रमा केही दिन तातो हावा चल्नेछ। तातो हावाले अत्याधिक गर्मी बढ़ने महाशाखाले जनाएको छ। पहाड़ी र हिमाली क्षेत्रमा भने मौसम बदली भई केही दिन पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अमेरिका र इजरायलले ईरान विरूद्ध युद्ध शुरू गरेको आज 100 दिन पुगेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्तामै युद्ध अन्त्य हुने दावी गरे पनि 100 दिनसम्म निष्कर्षमा पुग्न सकिएको छैन। वार्ताहरू निष्फल भएपछि अस्थायी युद्ध विराम गरी थालिएको वार्ताले पनि नतिजा निकाल्न सकेको छैन। ईरानले हिजो बहराइन र कुवेतमा क्षेपास्त्र प्रहार गरेपछि खाड़ी क्षेत्रमा तनाव झन बढ़ेको छ। यो आक्रमणलाई बहराइन सरकारले खुल्ला आक्रमण भनेको छ भने कुवेतले खतरनाक तनाव वृद्धि भन्दै कड़ा निन्दा गरेको छ। पहिले नै कमजोर रहेको युद्ध विराम यस घटनाले झनै जोखिममा परेको छ। अमेरिका र इजरायलले फेब्रुअरी 28 ईरानमाथि बमबारी शुरू गरेकै दिन सर्वोच्च नेता अली खामेनीको निधन भएको थियो। यसको जवाफमा ईरानले इजरायल र मध्य पूर्वका विभिन्न लक्ष्यमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै ऊर्जा ढुवानीका लागि अत्यन्त महत्वपूर्ण हर्मुज जल सन्धि बन्द गरिदियो, जसका कारण विश्व बजारमा तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ़ेको छ। अप्रेल 6 दुई पक्ष बीच अस्थायी युद्ध विराम भए पनि बेला बेला झडपहरू भइरहेका छन्। हर्मुज क्षेत्रमा ईरानको अवरोध र ईरानी बन्दरगाहमा अमेरिकाको नौसैनिक घेराबन्दी अझै कायमै छ। नेपालमा गएको एउटा अध्ययनले सानै उमेरका किशोर किशोरीहरूमा विद्युतीय चुरोड वा भेपको लत बढ़दै गएको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदको युथ टुबाको सर्वे 2025 अनुसार परम्परागत चुरोड र सुर्ती बाहेक नयाँ किसिमका जोखिम पनि बढ़ेका छन्। सर्वेक्षण प्रतिवेदनमा किशोर किशोरीमा सिसा र हुक्का जस्ता हानिकारक पदार्थले पनि प्रभाव पारिरहेको लेख्छ। परिषदले देशका साथै प्रदेशका 50 विद्यालयका 3,000 भन्दा धेरै विद्यार्थीमा एक वर्ष लगाएर सर्वेक्षण गरेको हो। कक्षा 7 10 विद्यार्थी सहभागी सर्वेक्षणमा 18.7% सुर्तीजन्य वस्तुको प्रयोग गरेको पाइएको छ, जसमा परम्परागत पदार्थको तुलनामा विद्युतीय चुरोड हुक्का र सिसाको प्रयोगको प्रवृत्ति दुर्बल रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीजन्य वस्तुको प्रयोगले क्यान्सर, मधुमेह, श्वासोश्वास र मुटुरोग जस्ता नसर्ने रोग निम्त्याउनुको साथै चाँडो ज्यान जाने र उच्च सामुदायिक स्वास्थ्य भार थप्छ। हुर्काउँदो उमेरमा सुर्तीको लत अत्यन्त हानिकारक हुने भएकोले चिकित्सकहरूले नियन्त्रण उपाय र उपयुक्त नीति निर्माणको सुझाव दिएका छन्। हामी खबरको अन्त्यमा आएका छौं। अन्त्यमा मुख्य खबर पुनः एकपटक। जिल्ला प्रशासन कार्यालय धादिङमा दलितका लागि छुट्टै कानूनी सहायता कक्ष स्थापना। धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर 8 सञ्चालित विभिन्न शिक्षणमूलक तालिमहरू सम्पन्न। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित। धादिङको गंगा जमुना गाउँपालिका वडा नम्बर 5 नमूना स्वच्छ तथा सफा वडा घोषणा। र अनलाइन बेटिङ एप प्रयोग नगर्न विश्वकप फुटबल अघि नेपाल प्रहरीको आग्रह। पश्चिम नेपालमा आज पनि गर्मी कायमै। यसका साथै अहिलेलाई खबर यति नै। भोलि बिहान 6:45 खबर लिएर आउँछु। प्राविधिक मित्र विकललाई धन्यवाद दिँदै समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म रेख बिदा हुन्छु। नमस्कार।

0: घरै घरै घर बनाइरहने कुरा पनि आउँदैन। एउटा राम्रै घर बनाउँदै होइन, कहिले के मिल्दैन भने जस्तो सामान पनि पाइँदैन।
1: होइन के भयो काका, एक्लै भटभटाउँदै हुनुहुन्छ त?
0: के हुनुहुन्छ बाबु, घर बनाऊ भनेको सबै सामान कताबाट ल्याउन, कहाँ पाइन्छ, तनावमा छु भने।
1: ल काका, यति कुरामा पनि के चिन्ता लिइरहनु भएको? श्रीकृष्ण सप्लायर्समा जानुहोस् न, त्यहाँ त घर निर्माणको लागि आवश्यक सम्पूर्ण सामग्रीहरू पाइन्छ नि।
2: हजुर, हामी कहाँ रंगीन तथा सादा जस्ता पाताहरू, रड, सिमेन्ट, जीआई, सीपीआर पाइप तथा पेन्टिङ का सामग्रीहरू पाइनुका साथै घर निर्माण का लागि आवश्यक सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क श्रीकृष्ण सप्लायर्स, पुसार बजार, पशुपति मार्ग, धादिङ, धादिङ, प्रोप्राइटर नवीन कुमार श्रेष्ठ।
2: फोन नम्बर 0105363, मोबाइल नम्बर 9841।
4: होइन है बुढा, चाडबाड पनि नजिकै आइसक्यो, कानमा झुम्का, गलामा सिक्री बनाउने भन्दा भन्दै वर्षौं बित्न लाग्यो त। आज चाहिँ सुनसारी पसल जानै पर्छ है।
5: सुन जस्तो चाहिँ जात पाए त बनाउने कुरा पनि भएन, खै र भरपर्दो सुनसारी पसल भेटिएको।
4: तपाईँ पनि के चिन्ता लिइरहनु भएको? धादिङ बेसीमा रहेको सलाम श्री अकला देवी सुनसारी पसलमा विश्वासिलो तथा भर पर्दो अनि हामीले भने जस्तै डिजाइनका गरगहना बनाइदिन्छन् त।
5: अनि अघि नै भन्नु पर्दैन त, अहिले जाउँ न त त्यसो भए।
6: हामी त लाग्यौं श्री अकला देवी सुनसारी पसलतिर, अनि तपाईँ?
7: हजुर, हामी कहाँ तपाईँले चाहेर भने जस्तै नयाँ सुनचाबीका गर गहना अर्डर अनुसार तयार पारिनुका साथै बिहे व्रतबन्धका लागि रानीहार, झुम्का, नेकलेस, बाला लगायत तपाईँले सोचे जस्तै पुराना गर गहनासँग नयाँ गर गहना साथफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। सुनचाबी खरिद बिक्रीका लागि विश्वासिलो र भर पर्दो नाम सलाङ श्री अकला देवी सुनचाबी पसल, धादिङ बेसी पुछार बजार।
4: प्रोप्राइटर अनिल सुनार, सम्पर्क मोबाइल नम्बर 9841179870 र 9860222660।
5: सुन्न, गर्लफ्रेन्डले एउटा राम्रो मोबाइल गिफ्ट दिउँ भनेको, ब्रान्डेड मोबाइलहरू कहाँ पाउँछ होला है?
8: त्रिमूर्ति छँदैछ नि,
5: मलाई एउटा घडी अनि घरमा रेडियो र आमाको मोबाइल पनि बनाउनु छ।
8: त्रिमूर्ति छँदैछ नि,
5: आफूलाई समस्या परिरहेको छ, त्यो मजा गरेर बस्छ भने भन्नु छिटो।
8: मजाक होइन भने तेरो सबै समस्याको समाधान गर्ने ठाउँ त्रिमूर्ति मोबाइल हाउस पो भनेको त।
5: लैले
8: ओरिजिनल तथा ब्रान्डेड मोबाइल सस्तो मूल्यमा छानी छानी किन्नलाई त्रिमूर्ति मोबाइल हाउसतिर।
4: हामी कहाँ सैमसंग, ओप्पो, भिभो, सीजी, इन्टेक्स, एमआई, मैजू, कलर्स, लाभा, एमटेक, टेक्नो, आइटेल ब्रांड का मोबाइल, घड़ी, साउंड सिस्टम, बीसोम, पंखा तथा संपूर्ण इलेक्ट्रोनिक सामान पाइन का साथ ही पुरानो मोबाइल लिये नया मोबाइल साटी।
9: त्रिमूर्ति मोबाइल हाउस, धादिंग टोल लेकाली टिकट काउंटर संगई प्रोप्राइटर ईश्वर श्रेष्ठ। संपर्क मोबाइल नंबर 9841063130 र 9813183307।
10: समुदाय का लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।

यसै गरी हामी शिवम सिमेन्टले पनि क्वालिटीको मामलामा नो कम्प्रोमाइज भन्ने हाम्रो वाचा पूरा गर्दै शिर ठाडो पारिरहेका छौँ। सदा सर्वदा शिवम सिमेन्ट, क्वालिटीको मामलामा नो कम्प्रोमाइज।

0: हामीलाई लाइफ इन्स्योरेन्स खुलेर जियौ। शहीद मेमोरियल अस्पताल धादिङ देशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग सम्बन्धी स्वास्थ्य परीक्षण।
1: यदि तपाईँ वा परिवारका कुनै सदस्यमा लागू औषध सम्बन्धी दुर्व्यसनी, छारे रोग, निराश हुने, काममा मन नलाग्ने, आलस्य हुने, निन्द्रा नलाग्ने, बिर्सने, शरीर हिमजम हुने, धेरै डर लाग्ने, मुटु ढुकढुक हुने, धेरै शंका गर्ने, अस्वाभाविक व्यवहार देखाउने, आत्मबल कमजोर हुने, बच्चाहरूमा सुस्त मनस्थिति आउने समस्याहरू छन् भने हरेक महिनाको पहिलो शनिबार शहीद मेमोरियल अस्पताल धादिङ देशीमा स्वास्थ्य परीक्षण गराउनुहोस्।
0: स्वास्थ्य परीक्षणमा पारण स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
1: फेरि सुन्नुहोस् है त, शहीद मेमोरियल अस्पताल धादिङ देशीमा हरेक महिनाको पहिलो शनिबार मानसिक रोग वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर नवीन लेखकबाट स्वास्थ्य परीक्षण गरिन्छ।
0: थप जानकारीको लागि 010-520-238 र 010-520-263 सम्पर्क गर्नुहोस्।
1: स्वस्थ समाज निर्माणको लागि शहीद मेमोरियल अस्पताल प्राली धादिङ देशीद्वारा जनहितमा जारी सन्देश।
2: समुदायका लागि समुदायको आवाज, रेडियो धादिङ 106 मेगाहर्ज।